0: 우리 이러다 라우.
1: 아하, 코티 라므로 뭔가 수트라? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9841-68-67-64 9841-68-67-64
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।

0: के भन्नुहुन्छ दाई? भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98604453।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, टैंगला चोक कीर्तिपुर काठमांडू 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, 10 सिटाजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही भए म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बचेँ भनेको छु नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चन्द्र चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचरा 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज वर्षाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9056-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

मिति 2083 साल साउन महिनाको आज 4 गते तदनुसार ईस्वी सन् 2026 जुलाई 20 तारिक सक संवत्सर 1948 नेपाल सम्बत 1146 दिल्लाथ रोद नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज सोमबार रहेको छ आषाढ कि शुक्ल पक्ष तिथि रहेको छ आज षष्ठी तिथि रहेको छ बिहानको 7:12 तत्पान्त सप्तमी रहनेछ नक्षत्रमा रहेको छ आज हस्ता नक्षत्र योगमा रहेको छ शिव योग रहेको छ कर्णमा रहेको छ तैतिरकरण रहेको छ बिहानको 7:12 भने तदुपरान्त ग्रहकरण रहनेछ चन्द्रमा आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मकर कर्कट राशिमा आनन्दादि योगमा आज वज्र योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 5:21 भयो भने सन्त सूर्यास्त 6:58 हुनेछ र आजको दिनमान घडी 13:37 रहनेछ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु ग्रह गोचर यानि कि तपाईँको सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् भन्ने विषयमा जानकारी गराउँदैछु भने त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ कति बजे र कति मिनटसम्म रहन्छ त भन्ने विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु विशेष गरी आजको सर्वप्रथम लगाउँ आजको कालबेला र आजको कालबेलाको समय रहेको छ बिहानको 7:02:52 बिहानको 8:45:17 आज कालबेला रहनेछ आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:34:57 साँझको 5:17 22 सेकेन्डसम्म लाभ बेला रहनेछ यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 8:45:17 विशेष गरी बिहानको 10:27:42 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यो त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजको ग्रह गोचर ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ विशेष गरी सूर्य कर्कट राशिमा चन्द्रमा कन्या राशिमा मंगल वृष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र सिंह राशिमा शनि मीन राशि र यस्तै गरेर राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ हस्ताको दोस्रो चरण नाम आउँछ पेट चिरो सहबाट नाम आएको छ षष्ठीका अथवा षडानन्द नाम आउँछ आद्य नाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बारा शिफल।

मेष राशि उनीहरुका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइन्छ। सम्भावना देखे पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गद्दीले हर्जना तिराउन सक्छ, विशेष ख्याल गर्नुहोला। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। विष्णुको निर्णयले समस्या समेत निम्त्याउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफका कामले अरूको उपकार गर्न समेत सकिने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। सम्झौतामा देखिएका समस्या सुल्झाउन

0: सकिन्छ। साथीभाइ सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुँदै जाँदैछ। घरेलु प्रयोजनका लागि विशेष सम्मान जुटाउन सकिन्छ। पशुधन र कृषि व्यवसायतर्फ मण्डका लाभ उठाउन पनि सकिने खालको यो भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी परिस्थितिवश सीता काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थिति बारे राम्रै अध्ययन गर्नुहोला। व्यापार व्यवसायमा बाधा पुग्नेछ भने अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखेकाले लाभ उठाउन हतार नगर्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी अवसरले आत्मबल बढ्दै जाँदैछन्। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिन्छ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा लिन दिनेछन्। तत्काल धेरै गर्न नसके पनि पछिको लागि जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न पनि सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854-2223, 9856-2523। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन अवसरले आत्मबल बढाउँदै जाँदैछन्। विशेष गरी काममा सफलता पनि प्राप्त हुने खालको योग भने देखिएको छ। र राशि तुलालाई केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय रहेको छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। अर्थ अभाव खर्किए पनि आवश्यक पर्दा सरसपट वा कर्ज मार्फत धन जुट्दै जाँदैछ। तर खर्च बढ्दै जाँदैछन् भने समयमा आलस्य गर्ने बानीले पछि परिन्छ। लगानी बढाउने अवसर समेत प्राप्त हुने खालको योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफका काम सम्पादन गर्दै मनको धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान सिक्ने र नयाँ ज्ञान प्राप्त हुने योग पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि उनीहरूका लागि आजको दिन विशेष गरी पुराना कामको चर्चा हुँदै जानेछन् भने मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुन सक्छ। तर अरूका लागि काममा समय खर्च गर्नुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा पुग्नेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन काम थाल्ने र पछिको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिन्छ। तारिफका कामले लोकप्रियता समेत दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। तैपनि विगतका कमी कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले विस्तारै उपलब्धि पनि दिलाउन सक्छ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ उठाउन सकिन्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। विशेष गरी तत्काललाई नभए पनि पछिको लागि फाइदा हुने काममा हात पार्न पनि सकिने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरकता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउँदैछन्। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। परिवारजनसँगको साथले उत्साह जगाउँदैछन्। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धीद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले हामीलाई गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। 9845175223 र 9806575223 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यस्तै गरी मैले तपाईँलाई भनेको थिएँ म गोर्खा आउँदैछु अनि गोर्खामा 4 गतेबाट चिना हेर्नुपर्छ हामीहरूले पनि भनेर मैले तपाईँलाई भनेको थिएँ। म हिजो नि बेलुका गोर्खा आइपुगेको अनि अहिले यतिखेर गोर्खा बजारबाट नै कार्यक्रम ज्योतिष वास्तु प्रसारण भने गरिराखेका छु। तपाईँ पनि भेट्न चाहनुहुन्छ भने गोर्खा बजारमा तपाईँ पनि आउनुहोला। हामी चाहिँ नै विशेष गरी होटल सत्यममा हामी बसेका छौँ। जीविसको ठ्याक्कै जीविस चोकमा होटल सत्यम भन्ने छ, शहीद स्मृति गेटको अलिकति माथिपट्टि। तपाईँले चाहिँ आएर भेट्न सक्नुहुन्छ हामीहरूलाई होटल सत्यम भनेर आउनुहोला। नभए तपाईँले फोन गर्दै गर्दै पनि आउन सक्नुहुन्छ। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ मेरो 9845175223 र 9806575223। तपाईँले सम्झिनुहोला होटल सत्यम भन्ने चाहिँ तपाईँले सम्झिनुहोला है। घर घडेरीको माटोहरू हेराउनु परेको छ भने माटो पनि लिएर आउनुहोला, हेराउनु पर्नेछ। घर घरेलुमा केही समस्याहरू छन् भने, नभए तपाईँको चिनाहरू छन् भने चिना लिएर आउनुहोस्। त्यो पनि छैन भने साल महिना गते र समय तपाईँले लिएर आउनुहोला। आउँदाखेरि चाहिँ तपाईँहरू अब अहिले 8 बजेपछि हामी तपाईँको चाहिँ चिना हेर्नेछौँ। होटल सत्यममा आउनुहोला, त्यसपछि त्यहाँ हामी एउटा हलमा बसेर तपाईँहरूसँग सबैजनासँग सरसल्लाह परामर्श जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। विशेष गरी 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिता चन्द सल्यान जिल्लाबाट।
1: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सल्यानतिर?
1: डेली
0: सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज मेरो छोराको बारेमा गुरुबा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल।
0: 2067 साल
1: 9 महिना 9 गते
0: पुष महिनाको 9 गते समय भन्नु?
1: साँझको 10:30 बजे हो गुरुबा।
0: साँझको 10:30 बजे हो?
1: हजुर।
0: 10:30 मिनटमा साँझको होइन त?
1: हजुर।
0: ल ठिक छ। जन्म कुन जिल्ला भएको? सल्यानमै हो?
1: हजुर सल्यानमा हो गुरुबा।
0: ल सुन्नुहोस् है, श्री गणेश आयनामा श्रीमती रामानुजायनामा 2067 साल पुष कृष्ण पक्षको शुक्रबार चौथी तिथिमा जन्म कर्कट राशि अश्लेषा नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ। 2 नाम आएको छ बाबुको, डेलराज डुलराज यस्तो नाम आउँछ है। अन्तिनाडी राक्षस गुण परेको छ बाबुको, घातकमा परेको छ तिथि बाबुलाई नराम्रो, द्वितीया सप्तमी द्वादशी भन्ने तिथि घातक छ। बुधबार पनि घातक छ, अनुराधा भन्ने नक्षत्र पनि घातक, नम्बरमा 7 नम्बर, राशिमा चाहिँ वृष राशि घातक भन्ने लेखिया छ। कुण्डली त राम्रो, अलिक छिटो रिसाउँदो रहेछ छोरा।
1: रिसाउँछ गुरुबा,
0: पढ्न मान्दो रहेछ। पढ्न मन नलाग्ने, रिसाउने ग्रह दशाहरू परेको छ। अनि त्यसपछि बाबुको पढाइ चाहिँ असाध्यै राम्रो हुनुपर्ने हो, पढाइ अनुसारको ग्रह अनुसारको पढाइ राम्रो हुन सकेन, पढ्दै नपढेपछि त कसलाई आउँछ र, हो कि होइन? अहिले ग्रह त्यति राम्रो ग्रह चलेको छैन, अहिले कति अलिकति ग्रह दशाहरू बिग्रिएको छ, शान्तिहरू पनि गर्नुपर्छ। ग्रहको शान्ति, दशाको शान्ति, स्वास्थ्यहरू पनि गराउनु राम्रो हुन्छ, समस्या कम, बाधाहरू कम, रोकआउटहरू कम आउँछ है। बाबुको लागि चाहिँ आइतबारको दिन नुन नखाने, बाबुले सूर्यको पूजा गर्ने आइतबारको दिन राम्रो हुन्छ, समस्या आउँदैन। ठिक छ, राम्रो छ ग्रह, चिन्ता नगर्नुहोस् है।
1: हजुर गुरुबा, तिमी मङ्गली दोस्रो अनि काल सर्प योग परेको छ कि नै गुरुबा?
0: परेको छैन, सूर्य ग्रहणको योग परेछ।
1: हजुर,
0: त्यो सूर्य ग्रहणको योगको लागि चाहिँ तपाईँले बाबुलाई आइतबारको दिन नुन नखाने, सूर्यको पूजा गर्ने, सूर्यलाई जल चढाउने, सूर्यलाई अर्घहरू दिने, है?
1: हजुर गुरुबा।
0: यति गरे भइहाल्छ, अरू केही गर्नै पर्दैन बाबुलाई।
1: अहिले कुन विषय पढिसी राम्रो होला गुरुबा?
0: यस्तो छ, बाबुको लागि फलाम सम्बन्धी विषय म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, होइन, यस्तो खालको विषयहरू लिएर पढ्दा बाबुलाई राम्रो हुन्छ। जस्तै शिक्षा सम्बन्धी एजुकेसनहरू लिएर पढ्दा पनि राम्रो हुन्छ। ठिक छ, ग्रहहरू त्यस्तो पढाइमा अलिकति मेहनत गर्यो भने धेरै समय पढ्नै पर्दैन, धेरै मेहनत गर्नु पर्दैन, अलिकति मेहनत गर्नुपर्छ। अलिकति मेहनत नगरिसकेपछि चाहिँ अलिकति समस्या भएको हो, नभए त्यस्तो विधि चिन्ता गर्नु पर्ने ग्रह छैन क्या बाबुको है।
1: हजुर, आमा बुवाको अनि दाई भाइ दिदी बहिनीको सम्बन्ध कस्तो?
0: बुवासँग सम्बन्ध राम्रो छ, दाजुभाइसँग सम्बन्ध राम्रो छ, दिदी बहिनीसँग सम्बन्ध राम्रो छ, बाबासँग ग्रह अलि मिल्दैन, अरू सबैजनासँग सम्बन्ध राम्रो छ, चिन्ता गर्नु पर्दैन।
1: हजुर, बिहा कति वर्षमा गरेपछि ठिक होला गुरुबा?
0: के भन्नु, विवाह बारे?
1: हजुर, कति वर्षमा गरेपछि राम्रो हुन्छ पछि भविष्यको लागि?
0: ए ल, हुन्छ है त, विवाहको लागि चाहिँ बाबुको 22 कट्नै पर्छ।
1: हजुर,
0: 24, 25, 26 विवाह गर्दा राम्रो हुन्छ बाबुको लागि चाहिँ। 29 वर्ष नकटिकन विवाह गर्ने, 24 पछि विवाह गर्दा राम्रो भइहाल्छ।
1: हजुर,
0: ठिक छ, ग्रह चिन्ता नगर्नुहोस्, राम्रो छ ग्रहहरू है।
1: हजुर गुरुबा, धन्यवाद गुरुबा।
0: हस् हस्, कार्यक्रम सुन्दै गर्नु होला है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई सल्यानबाट आफ्नो छोराको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। अहिले यतिखेर हामी गोर्खा बजार आएका छौँ, तपाईँ पनि आउनुहोला भेट्नको लागि, ग्रह दशा भाग्य हेर्नको लागि आउन चाहनुहुन्छ भने तपाईँलाई मैले भनेको छु, जीविसको अगाडि शहीद गेटभन्दा अलिकति माथिपट्टि तपाईँको चाहिँ गोर्खा बजारमा तपाईँको चाहिँ होटल सत्यममा हामी रहेका छौँ। तपाईँहरू आउनुहोला अनि त्यसपछि तपाईँ हामी बसेर छलफल गरौँला, ग्रह दशा र भाग्यले के भन्छ, भूत वर्तमान र भविष्यले के भन्छ भन्ने विषयमा विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 9845175223 र 9856275223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यस्तै गरेर हामी धादिङ पनि आउनेछौँ है, जस्तै आज र भोलि, आज 4 गते र 5 गते तपाईँको चाहिँ गोर्खामा चिना हेर्ने, अनि त्यसपछि 6 गते हामी धादिङ आउनेछौँ, तपाईँहरूसँग मजाले बसेर छलफल गरौँ, फेरि धादिङमा पनि गफ गरौँला। यहाँ गोर्खामा चाहिँ 4 गते र 5 गतेको लागि छ, अब धेरैजना आउनुभयो, तपाईँको चिना हेर्न मैले सकिनँ, भ्याइनँ भने 6 गते पनि म तपाईँको चिना हेर्नेछु, नभए विशेष गरी आज र भोलि चाहिँ गोर्खाको लागि हो, तपाईँहरू फटाफट आउनुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? हेलो,
2: हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: अहिले म धादिङबाट। हजुर,
0: धादिङबाट बोल्दै हुनुहुन्छ?
2: हजुर,
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? किरान चोकबाट हो? हजुर, तपाईँ किरान चोकबाट बोल्नु भएको छ जस्तो लाग्यो क्या मलाई।
2: हजुर,
0: तपाईँ किरान चोकबाट बोल्नु भएको छ जस्तो लाग्यो, हो धादिङको किरान चोकबाट हो?
2: हजुर, मैले यहाँ सुबेडी गुरुलाई फोन गरेको।
0: हजुर हजुर, सुबेडी गुरु नै बोलिरहेछु म, प्रेम प्रसाद सुबेडी भन्ने गुरुबा बोलेको। तपाईँ रेडियोबाट अलिकति टाढा जानु पर्यो क्या बुवा है, रेडियोबाट अलिकति टाढा गइहाल्नुहोस् त, तपाईँ रेडियोको आवाज डिस्टर्ब भइराखेको छ। जानुभयो, टाढा जानुभयो। ल गइहाल्नुहोस् त फटाफट बुवा, ढिलो भयो।
2: हजुर हजुर,
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त।
2: छोराको जन्ममिति 2032 साल।
0: 32 साल,
2: उसको 23 गते।
0: हजुर, के बार?
2: बुधबार।
0: हजुर,
2: बिहान 8 बजेर
0: 8 बजेर कति मिनेटमा भन्नु त
2: हजुर
0: 8 बजेर कति मिनेटमा हो भनेको
2: 10 मिनेटमा
0: बिहान कि बेलुका
2: हजुर
0: बिहानको 8 बजेर 10 मिनेटमा कि बेलुकाको 8 बजेर 10 मिनेटमा हो
2: बिहानको हजुर बिहानको
0: बिहानको हो
2: हजुर
0: तपाईले रेडियोतिर ध्यान नदिनु तपाईले मोबाइलमा कानमा मोबाइल लगाएर अनि त्यसपछि मसँग बोल्नु
2: है हजुर हजुर हजुर
0: ल सुन्नुस् है श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2032 साल पौष शुक्ल पक्षको बुधबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको दोस्रो चरण नाम आउँदो रहेछ बाबुको शोभाखर भन्ने नाम आउँछ
2: छोरा सोम प्रसाद राखेको छ हजुर
0: हजुर सोम प्रसाद पनि हुन्छ शोभाखर पनि हुन्छ सोमनाथ पनि हुन्छ राशि चाहिँ बाबुको कुम्भ राशि आउँछ आदिनाडी नरगण परेको छ बाबुको ग्रहमा परेको छ घातक तिथि तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर घातक राशिमा चाहिँ कुम्भ राशि तपाईँको बाबुलाई घातक छ अलिकति विवाहमा दाम्पत्यमा यो समय त्यति राम्रो देखिएको छैन बाबुको लागि अलिकति पेटमा समस्या नसामा समस्याहरू हुन सक्छ बाबुको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ वैदेशिक क्षेत्र राम्रो सरकारी जागिर राम्रो देखाएको छ बाबुको लागि अरू त्यस्तो नराम्रो ग्रहहरू छैन अरू त ठिकै छ राम्रै छ उन्नति प्रगति राम्रै हुन्छ ग्रहहरू राम्रै हुन्छ त्यस्तो बित्तै नराम्रो ग्रह चाहिँ छैन बाबुको है
2: बाबालाई
0: माता पितासँगको सम्बन्धहरू ठिकै हुन्छ त्यस्तो नराम्रो त हुँदैन यहाँबाट हेर्दाखेरि चाहिँ माता पितासँगको सम्बन्धमा त्यस्तो बाधा छैन बाबुको अहिलेको यो समय फेरि राम्रो होइन अहिले यो समय बाबुको लागि अलिकति राम्रो कुरा हामीले सम्झायो भने उसलाई नराम्रो लाग्ने उसलाई रिसाउन मन लाग्ने उसलाई झुट बोल्न मन लाग्ने कुम्भ राशि हो नि त अहिले झुट धेरै बोल्न मन लाग्छ अहिले अनि साढे साथी पनि चलेको छ यो बेलामा घर परिवार बिग्रिन खोज्छ अलिकति कन्ट्रोलमा रहनुपर्छ नभए श्रीमान श्रीमतीको दाम्पत्य बिग्रिन्छ त्यति राम्रो हुँदैन मनमुटाव हुन्छ श्रीमतीले श्रीमानलाई धोका दिने श्रीमतीले श्रीमानलाई धोका दिने ग्रहहरू परेको छ यो समय चाहिँ
2: हजुर
0: अलिकति विशेष ख्याल गर्नु होला अरू त्यस्तो नराम्रो छैन ठिकै छ राम्रै छ है
2: हजुर हजुर हजुर नमस्कार
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो हामी पनि धादिङ आउने हो 6 गतेतिर धादिङ आउने अनि अहिले चाहिँ हामी गोर्खामा छौँ गोर्खा बजारमा अनि गोर्खा बजारको होटल सत्यममा हामी बसेका छौँ त्यहाँ हल छ हलमा आएर मजाले चिनाएर हेरौँला कहाँ सजिलो हुन्छ त्यहीँ बसेर ग्रहदशा र भाग्यको विषयमा जानकारी भूत वर्तमान र भविष्यको विषयमा जानकारीहरू गरौँला त्यसमा कुनै समस्या नै छैन 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर नमस्कार
0: नमस्कार बाबु कहाँबाट को बोल्नु भएको हो
3: म खोक्साबाट
0: खोक्सा भनेको कुन ठाउँ बाबु खोक्सा भनेको
3: उदयपुर
0: ए उदयपुर खोक्सा भन्ने ठाउँबाट
3: हो
0: कहाँनिर पर्छ यो खोक्सा भन्ने ठाउँ चाहिँ उदयपुरमा
3: उदयपुरमा
0: हजुर उदयपुरको कुन ठाउँ पर्छ बाबु खोक्सा भन्ने ठाउँ चाहिँ
3: उदयपुर कटारी 2
0: उदयपुर कटारी 2 हो हजुर अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त
3: म आफ्नो बारेमा
0: आफ्नो बारेमा हो अनि अहिले भाइले फोन गर्नु भएको थियो कि छोराले फोन गर्नु भएको थियो कि तपाईँ को बोल्नुभयो
3: म दिदी बोलेको
0: दिदी बोलेको हो अनि भाइले फोन लाउने अनि दिदीको बारेमा हेर्ने कि फेरि भाइ रिसाउँछ कि फेरि रिसाउँदैन ल ठिक छ तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
3: 2067 सातको महिना 27 गते
0: सातको महिना 27 गते
3: समय दिउँसोको 4 बजे
0: दिउँसोको 4 बजे समय चाहिँ तपाईको नाम भन्नु त के नाम हो तपाईको
3: मेरो खोरको माली
0: होइन होइन नराम्रो नाम होइन मैले बोलाउने नाम के हो भनेर सोधेको के तपाईँको
3: ए स्वस्तिका बुढा छ कि
0: स्वस्तिका बुढा छ कि
3: हजुर
0: ल सुन्नुहोस् है श्री गणेश श्रीमती रामानुजाय नमः 2067 साल कार्तिक शुक्ल पक्षको अष्टमी तिथिमा जन्म जन्मवार चाहिँ तपाईँको शनिबार पर्दो रहेछ राशि चाहिँ मकर राशि श्रवण नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ खोबाट नाम आउँदो रहेछ होइन खोस कुमारी खोम कुमारी खोप कुमारी यस्तो नाम आउँदो रहेछ है अन्त्यनाडी देवगण परेको छ घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक भन्ने राशि घातक छ माङ्गलिक पर्नु भएको छ छिट्टो रिसाउन मन लाग्दो रहेछ पेट दुख्दो रहेछ धेरै हो कि होइन पानी अलिक कम खानु हुँदो रहेछ पानी धेरै खानुभयो भने पेट दुख्दैन तपाईँको लागि राम्रो हुन्छ नभए पेट अपरेसन गर्नुपर्ने पेटमा पत्थरीहरू हुने पेटमा यस्ता खालको ग्रहहरू परेको छ माङ्गलिक हुनुहुन्छ माङ्गलिकको शान्ति गर्नुपर्छ माङ्गलिकको लागि मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने मङ्गलबारको दिन चोखो नितो शुद्ध भोजन गर्नु अनि त्यसपछि आइतबारको दिन नुन नखानु आइतबारको दिन भएपछि भगवान श्री सूर्यनारायणलाई जल चढाउनु जल अर्पण गर्नुहोस् यसले राम्रो गराउँछ तपाईँको लागि समस्याहरू कम आउँछ नभए पेटमा समस्या हुने टाउकोमा आँखामा दाँतमा दाँत किराले खाने दाँत बाङ्गो टिङ्गो हुने पढ्न मन नलाग्ने रिसाउन कति धेरै मन लाग्छ तपाईँलाई हो कि होइन रिसाउनु हुँदैन रिस शत्रु हो भन्नु पर्यो मनमा अहिले ग्रह तपाईँको राहु चलाएको छ पढ्न भने फिटिक्कै मन लाग्दैन घुमफिर गर्न धेरै मन लाग्ने मोबाइल चलाउन धेरै मन लाग्ने मोबाइलमा कुरा गर्न धेरै मन लाग्ने गर्दो रहेछ होइन त्यो बानी राम्रो कि नराम्रो त नानी
3: अनि राहुको शान्ति गर्न के गर्नुपर्छ
0: पढ्नुपर्छ धेरै पढेको पढाइ गर्नु पर्यो अनि त्यसरी राहुको शान्ति भइहाल्छ तपाईँ पढ्ने खोज्नुहुन्न कति क्लासमा पढ्नुहुन्छ अहिले
3: अब एसी हो
0: ल हेर्नु त अब एसएससी दिने बेलामा यस्तो ताल छ अनि कसरी होला त खै अब राम्रो नम्बर ल्याएन भने फेरि 11-12 पढ्न पनि राम्रो कलेजमा पढ्न पाइँदैन हो कि होइन त्यो भएर पढाइमा अलिकति ध्यान दिनु पर्यो पढाइमा अलिक जोस जाँगर लगाएर पढ्नु पर्यो साथीको सङ्गत अलिक कम गर्नु पर्यो राम्रो हुन्छ तपाईँको लागि समस्याहरू कम आउँछ है
3: हुन्छ मेरो कुन राशि भन्नुभयो अरे
0: तपाईँको मकर राशि
3: कुम्भ राशि
0: होइन मकर राशि भनेको
3: ए हुन्छ
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई उदयपुरबाट फोन गर्नुभएको थियो कटारीको छेउछाउबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराउनको लागि हेराएर पनि गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरू पनि फोन गर्न सक्नुहुन्छ हामी यतिखेर गोर्खा बजारमा छौँ तपाईँहरू आउनुहोला मैले भनेको थिएँ नि म आउँछु भनेपछि आएँ हो कि होइन तपाईँले पनि धेरैजनाले नाम टिपाउनु भएको छ नाम टिपाउने श्रोता पनि आउनुहोला नाम टिपाउनु भएको छैन भने पनि आउनुहोला भेट्नको लागि चाहिँ है अब यहाँ नजिक आएको बेलामा आउनुहोला मौकाको फाइदा लिइहाल्नु होला कुनै समस्याहरू छन् भने ती समस्याको समाधान पनि तपाईँले गराउन सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी पनि गराएँ है कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ नमस्ते
4: नमस्ते हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
4: म रोल्पादेखि हजुर होलेरीदेखि
0: रोल्पा होलेरीबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम
4: मेरो गोपाल श्रेष्ठ परिसार
0: गोपाल श्रेष्ठजी बोल्दै हुनुहुन्छ
4: हजुर हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ गोपालजी
4: म छोराको बारेमा
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
4: 2051 कार्तिकको 15 गते
0: कार्तिक 15 गते
4: 7:50
0: हो
4: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर
4: हजुर हजुर
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः 2051 कार्तिक कृष्ण पक्षको मंगलबार त्रयोदशी तिथिमा जन्म कन्या राशि हस्ताको तेस्रो चरण नाम आउँदो रहेछ तीन धर्के अणाबाट नाम आउँदो रहेछ
4: केबाट रहेछ
0: अणाबाट तीन धर्के अणाबाट के
4: अणाबाट
0: हजुर अनि त्यसपछि आदिनाडी देवगण परेको छ अब तीन दरगाहबाट नाम अप्ठ्यारो अप्ठ्यारो भयो भने ठाकुर भन्ने नाम राख्नुहोस् है।
4: उसको त यहाँ हेर त सिडी भयो, सिडीहरूबाट आउने गरेको थियो, तीन दरगाहबाट आउँदै छ नि सर।
0: सिडीबाट आउँदैन, ठाकुर नाम राख्नुहोस् न, सजिलो भयो नि। आदिनारी देवगण परेको छ, घातकमा परेको छ, तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा बाह्र नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ। सूर्य ग्रहणको योग गुरु चन्द्र

0: होइन ठाकुर नाम राख्नुहोस् न सजिलो भयो नि
1: आदिनारी
0: देवगण आदिनारी देवगण परेको छ घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बर बाह्र नम्बर राशिमा मकर राशि घातक भनेर लेखिया छ सूर्य ग्रहणको योग गुरु चन्द्रमा धेरै हुने अलिकति पुलिस थानासम्म जानुपर्ने जेल नेल पर्ने यस्ता खालका ग्रहहरू परेको छ बाबुको लागि चाहिँ यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ बाबुले अरू त्यस्तो नराम्रो ग्रहहरू छैन अरू त ठिकै छ राम्रै छ ग्रहहरू है बाबुको
1: लागि
0: अब दशाको शान्ति दशाको शान्ति गर्ने बाबुको दशाको शान्ति सति गर्ने राम्रो हुन्छ अलिकति नाग दोष छ नाग पञ्चमीको बेलामा नाग देवताको पूजा आजा गराउनुहोस् है त्यसरी राम्रो हुन्छ समस्या आउँदा ठिक छ समग्रमा ग्रहहरू राम्रै हो त्यति धेरै नराम्रो भन्न त मिल्दैन क्या है
1: बाबाको सम्बन्ध
0: माता पितासँगको सम्बन्धहरू पितासँग ग्रह मिल्दैन मातासँग मध्यम छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो गोर्खा होलेरीबाट फोन गर्नुभएको उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9856675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु र विशेष गरी हामी यतिखेर गोर्खामा छौं गोर्खा बजारमा आएका छौं गोर्खा बजारबाट तपाईँहरूले प्रत्यक्ष रूपमा हामीसँग सल्लाह परामर्श जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ गोर्खा बजारबाट तपाईँले प्रत्यक्ष रूपमा कुराकानी पनि गर्न सक्नुहुन्छ र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं कहाँ को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हजुर हजुर नमस्ते कहाँको बोल्दै हुनुहुन्छ
2: रुकुम पश्चिमको आदिश नगरपालिका
0: रुकुम पश्चिमबाट बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ छोराको जन्ममिति भन्नुहोस् त कति हो
2: 2067 साल
0: 2067
2: 2063 साल
0: मङ्सिर कति गते मङ्सिर 13 गते शनिबार समय भन्नु
2: दिउँसो 12 बजी 1 बजी भित्र होला त्यति होला त्यो खासै समय याद भएन
0: सर समय याद भएन
2: हजुर 12 बजी 1 बजी भित्र
0: जन्म कुन जिल्ला पर्छ
2: ए रुकुम बाटोले होला सर
0: 2067 साल मङ्सिर शुक्ल पक्षको शनिबार एकादशी तिथिमा जन्म मीन राशि रेवतीको दोस्रो चरण नाम आउँदो रहेछ दोबाट नाम आउँदो रहेछ द्रोण बहादुर नाम आउँछ अथवा दोल बहादुर नाम आउँछ अन्तिनाडी देवगण परेको छ घातकमा तिथि परेका छन् पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक अश्लेषा नक्षत्र घातक नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक भनेर लेखिया छ कुण्डली राम्रो छ ग्रह राम्रो छ त्यति धेरै नराम्रो ग्रहहरू छैन बाबुको पढाइमा भने अलिक कमजोर देखियो है पढाइमा चाहिँ बाबुको पढाइमा कमजोर देखियो अरू त्यस्तो नराम्रो छैन अरू त सबै कुरा ठिकै देखेँ मैले यहाँबाट हेर्दाखेरि पढाइको लागि चाहिँ विशेष ख्याल गर्नै पर्छ त्यति धेरै राम्रो देखिएन पढ्न मन नलाग्ने अल्छी गर्ने रहेछ क्या बाबुले हो कि होइन पढाइमा अल्छी गर्यो भने त पछि गएर भविष्यमा फेरि दुःख पाउने हो नि त त्यही भएर तपाईँ हामीले सम्झाउने बुझाउने अराउने टेराउने काम चाहिँ गर्नैपर्छ पढाइको लागि अरू त्यस्तो नराम्रो छैन अरू कुराहरू त सबै कुरा ठिकै छ राम्रै छ है अरू के छ ल भन्नुहोस् त
2: त्यसको लागि अब पढ्न त्यति मन पराउँदैन पढ्न मन नपराउने
0: अनि मैले भनिसकेँ पढ्न मन नलाग्ने अलिकति रिसाउने अलिक जिद्दी हुने अलिक घमण्डी हुने ग्रह छ त्यो त मैले भनिसकेँ यसका लागि चाहिँ एउटा रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच लाउनु पर्छ बाबुले रत्न कवच लगाएपछि पढिराख्न मन लाग्छ पढाइमा राम्रो हुन्छ पढाइमा समस्याहरू आउँदैन बाधाहरू आउँदैन रोकआउटहरू आउँदैन राम्रो हुन्छ भन्ने कुराहरू हो क्या है हुन्छ हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई रुकुमबाट फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9856675223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। हामी अहिले यतिखेर गोर्खा जिल्लामा छौँ, गोर्खा बजारमा हामी आएका छौँ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारीका लागि तपाईँले हामीसँग सहकार्य सम्पर्कहरू पनि गर्न सक्नुहुन्छ। कुनै जिज्ञासाहरू रहेका छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्नुहुन्छ भने हामी आज र भोलि चाहिँ गोर्खा बजारमा हामी रहनेछौँ। गोर्खा बजारको होटल चोइसमा छौँ हामीहरू चाहिँ, शहीद गेटकै अलिकति माथिपट्टि होटल सत्यममा हामी रहेका छौँ। होटल सत्यममा आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ है। होटल सत्यममा आउनुहोला अनि गुरुबालाई भेट्न आएको भन्नुहोला, अथवा फोन गर्दै आउनुभयो भने सजिलो भइहाल्नेछ, कुनै समस्या आउने छैन, निर्धक्क भएर तपाईँले आउनुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तु हामी अन्तिम अन्तिम अन्तिम चरणमा आइरहेका छौँ। भोलि बिहान ठिक 7 बजे म फेरि पनि कार्यक्रम ज्योतिष वास्तु लिएर उपस्थित हुने नै छु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
2: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
1: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
2: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा
8: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
8: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
1: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोपाइटर कृष्ण किबल सिन्हा।
9: सम्पर्क मोबाइल 9741401349।
10: लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आइन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा।
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
12: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
12: जनरल मेडिसिन सेवा,
11: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
12: बालरोग सम्बन्धी सेवा,
11: स्त्री रोग सम्बन्धी सेवा,
12: मुटुको इको र भिडियो एक्सरे सेवा,
11: ल्याब टेस्ट,
12: भिटामिन डी,
11: भिटामिन बी 12,
12: आइरन प्रोफाइल
11: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
12: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
11: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
12: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
12: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
0: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई क्रिस्टीय अभिवादन। जय मसीह। प्रियहरू, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेका छौं। आज हामी एफिसीको पुस्तकको 5 अध्यायको 22 पदबाट हामी 33 पदसम्म पाठ गर्दै जानेछौ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। प्रियहरू, हामीले पाउलले लेखेको विभिन्न पत्रहरू अध्ययन गर्दै पाठ गर्दै अगाडि बढ़िरहेका छौं र एपीसीको पुस्तकसम्म आइपुग्दाखेरि एपीसीको मण्डलीका लागि पाउलले झ्यालखानामा बसेर एउटा रोममा रहेको एउटा कैद खानाबाट उनले यो पत्र लेखेका छन्। मण्डलीलाई सम्बोधन गर्दै पाउलले यो पत्र लेखेका छन् किनभने उनले मण्डलीलाई निकै प्रेम गर्दथे। विश्वासीहरूको जीवन अब कसरी उनीहरू जिउनु पर्ने हो, येशूलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन अब कसरी रूपान्तरित भएर अगाडि बढ्नु पर्ने हो भन्ने कुरा पाउलले सिकाउँदैछन्। त्यसकारण यहाँसम्म आइपुग्दाखेरि धेरै कुराहरू मण्डलीका लागि पाउलले यो पत्र मार्फत सन्देश पठाएका छन् कि मण्डली अब नयाँ येशू ख्रीष्टको शरीरमा एउटा सुसज्जित हुँदै अगाडि बढ्नु पर्दछ। मण्डली येशु प्रभुको अधीनमा रहेर अगाडि बढ्नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको बेमेल हुनु हुँदैन। मण्डली एकतामा अगाडि बढ्नु पर्दछ। मण्डलीमा कुनै पनि किसिमको विभेद हुनु हुँदैन, तर सबै एक हौं भन्ने कुराको सन्देश पनि यो पत्रले दिएको हामीले पाउँदछौ। अनि हाम्रो पुरानो जीवनमा हामीले जे जस्तो गर्यौं, तर अब उपरान्त हामी येशु प्रभुमा नयाँ सृष्टि भएका छौं, उहाँमा हामी नयाँ छौं। त्यसकारण अब हाम्रो जीवन, हाम्रो स्वभाव अब पवित्रताको जीवन हामीमा हुनुपर्दछ भन्ने कुरा पनि यो पुस्तकले बताएको हामीले पाउँदछौ। अझै तपाईँलाई यो पुस्तकको बारेमा अझै बुझ्न मन छ भने पनि तपाईँले एफिसीको पुस्तक धर्मशास्त्र बाइबलबाट तपाईँले पढ्न सक्नुहुन्छ। हुन्छ, ढिलो नगरिकन आजको वचनतर्फ म अगाडि बढ्न चाहन्छु। वचनको शीर्षक रहेको छ पति पत्नी सम्बन्धी अर्थी। प्रियहरू, कतिजना तपाईँ हामी भर्खरै विवाहित पनि भएका छौं होला, एउटा वैवाहिक सम्बन्धमा हामी बाँधिएका छौं। कोही लामो समय भयो वैवाहिक सम्बन्धमा तपाईँ रहनु भएको छ। ख्रिस्टमा तपाईँहरू पति पत्नीको रूपमा अगाडि बढ़िरहनु भएको छ होला। कोही आज कार्यक्रम सुन्ने हाम्रो श्रोता जवान हुनुहुन्छ होला। भोलि गएर तपाईँहरू एउटा पारिवारिक सम्बन्धमा गाँसिनुहुन्छ, वैवाहिक जीवन तपाईँहरूको शुरू हुन्छ। एउटा दम्पतिको जीवनमा हुनुपर्ने कुरा के हो त? अनि साँचो रूपमा चाहिँ येशू प्रभुको अधीनमा रहेको पति पत्नीको जीवन कस्तो हुनु पर्दछ? अनि साँचो रूपमा येशू प्रभुलाई विश्वास गर्ने पति पत्नी कस्तो हुनु पर्दछ भन्ने विषयमा पनि आजको यो वचनले उत्साह दिएको हामीले पाउँदछौ। म सरस्वती पहिला पाठ गर्दैछु र त्यसपछि म यसले भनेका कुराहरूको बारेमा चर्चा गर्नेछु। 22 पदमा यसरी लेखिएको छ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएका तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीहरूलाई, आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरको घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ। किनभने हामी उहाँका शरीरको अंग हौं, यसकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नै पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। आमेन। प्रियहरू, हामीले यति बेला अध्ययन गरेको पुस्तक एफिसीको पुस्तक अध्याय 5 22 33 पदसम्म रहेको छ। मण्डली र ख्रीष्टको सम्बन्ध पति र पत्नीको सम्बन्धसँग समानान्तर छ भन्ने कुरा आजको वचनले बताएको हामीले पाएका छौं। जसरी मण्डली चाहिँ येशू प्रभुको अधीनमा रहन्छ, हामीले हेरेका छौं मण्डलीको शिर चाहिँ येशू प्रभु हुनुहुन्छ अनि हामी चाहिँ उहाँका अंगहरू हौं। मण्डलीलाई सतावट हुँदाखेरि येशू प्रभुलाई दुख छ, हामीले पाउलको जीवनीबाट यो कुरा पाएका छौं। पाउलले मण्डलीलाई सताउँदाखेरि येशू प्रभुलाई दुःख दिएका छौ पाउल भनेर येशू प्रभुले बताउनु भएको थियो। भनेपछि मण्डलीको शिर येशू प्रभु हुनुहुन्छ, उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ अनि उहाँको अधीनमा मण्डली छ। मण्डलीलाई येशू प्रभुले प्रेम गर्नुहुन्छ। बाइबलको अर्को ठाउँमा भनिएको छ कि येशू प्रभु हाम्रो दुलहा हुनुहुन्छ, मण्डली उहाँको दुलही हो। प्रियहरू, मण्डली भनेको तपाईँ र हामी जो येशूलाई विश्वास गर्ने, उहाँका नाउँद्वारा उहाँको रगतद्वारा किनिएका, मोल तिरेर छुट्याइएका एउटा जाति हौ। येशू ख्रीष्ट आजभन्दा 2000 वर्ष पहिले उहाँ संसारमा आउनुभयो। उहाँ मानव रूप धारण गरेर मानव छोला लिएर उहाँ जन्मिनुभयो। पवित्र आत्माद्वारा उहाँ गर्भधारण हुनुभयो। उहाँ मानिसको बीचमा बास बस्नुभयो अनि समयको पूर्णतामा उहाँ तपाईँ र मेरो लागि कलवरी क्रुसमा मर्नुभयो। मानिसहरूले उहाँलाई क्रुसमा टाँगे, उहाँले रगत बगाउनु भयो। प्रियहरू, उहाँको मृत्युले सारा मानिस जातिले उद्धार पाए। उहाँले बगाउनु भएको रगतले तपाईँ र मेरो पाप क्षमा भयो। अब उसो मानिसहरूले जब येशूलाई विश्वास गर्दछन् तब उनीहरूको पापको क्षमा पाउँदछन्। मुक्ति र उद्धार केवल येशूमा मात्रै सम्भव छ। शुरूआत दिनमा हामीले हेर्यौं, प्रेरितको पुस्तकमा हामीले हेर्दछौ, मण्डलीको शुरूआत चाहिँ येशू प्रभुबाट भएको हामीले पाउँदछौ। जसले येशूलाई विश्वास गरे, उहाँको नाउँमाथि विश्वास गरे, उनीहरू परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरे र उनीहरू एकसाथ भेला हुन थाले। प्रियहरू, प्रेरितको पुस्तक 2 42 पदमा यहाँ मण्डलीको शुरूआतको बारेमा चर्चा गरिएको छ। यहाँ लेखिएको छ विश्वासीहरूको संगति, तिनीहरू प्रेरितहरूका शिक्षा संगति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्दथे र तिनीहरूका सबै थोक साझा थिए। तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेचिकन जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड्दथे। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली टी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। विश्वास गर्नेहरू जति सबै एकसाथ बस्दथे र

संसारले परमेश्वरलाई चिनेको थिएन। संसार अन्धकारमा थियो। मानिसहरू पापका कारणले सधैँको लागि उनीहरू एउटा मृत्युतर्फ गइरहेका थिए, तर परमेश्वरको अपार अनुग्रहका कारणले गर्दाखेरि मानिसहरू येशू ख्रीष्ट मार्फत बचाइएका छन्। ज जसले उहाँमाथि विश्वास गरे र उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले उहाँको सन्तान हुने अधिकार दिनुभयो। भनेको अर्थ, अब येशू ख्रीष्टलाई विश्वास गरेकाहरू उहाँको स्वर्गीय राज्यको उत्तराधिकार बनेका छन्। यहाँ हामीले चर्चा गर्न खोजेको कुरा चाहिँ येशू ख्रीष्ट र मण्डली बीचको एउटा प्रेम सम्बन्धको कुरा हो। प्रियहरू, पावलले यहाँ बताएका छन् कि पति र पत्नी बीचको सम्बन्ध पनि मण्डली र येशू ख्रीष्ट जस्तै हो भनेर बताउन खोजेका छन्। यहाँ पति र पत्नीलाई अर्थी दिइएको छ कि उनीहरू अब कस्तो सम्बन्धमा रहनु पर्दछ। हामीले देखेका छौँ हाम्रो समाजमा पति र पत्नी बीच हाम्रो समाजले विभिन्न किसिमको भूमिका दिइएको छ। हाम्रो समाजले विभिन्न तरिकाको मान्यता र सिद्धान्तहरू स्थापित गरिदिएको छ, जसले गर्दाखेरि पति र पत्नी बीच विभिन्न किसिमका फरक फरक धारणा दृष्टिकोणहरू बनेको छ। बाइबलले दृष्टिकोण अनुसार यहाँ पति र पत्नी बीचको सम्बन्ध ख्रीष्ट येशूको र मण्डली जस्तै हुनु पर्दछ भनेर बताइएको छ। यहाँ के लेखिएको छ म फेरि पाठ गर्न गइरहेको छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आआफ्ना पतिको अधीनमा बस। बाइबलले स्पष्टसँग बताएको छ प्रियहरू, पत्नीहरू जब आफ्नो पतिको अधीनमा रहेर प्रेममा सद्भावमा आदरमा उनीहरू रहन्छन् भने परिवारमा मेलमिलाप हुन्छ, परिवारमा शान्ति आउँदछ, परिवार अझै सुसज्जित भएर जान्छ भनेर यहाँ बताइएको छ। जसरी मण्डली प्रभुको अधीनमा रहन्छ त्यसरी नै पत्नीहरूले आफ्नो पतिको अधीनमा रहने कुरा बाइबलले सिकाएको छ। किनकि पति पत्नीको शिर हो जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। प्रियहरू, आज धेरै जस्तो सम्बन्धहरू बिग्रिएका छन्। धेरै जस्तो सम्बन्धहरू श्रीमान श्रीमती बीच, पति पत्नी बीच बेमेलहरू उत्पन्न भएका छन्। विवाह भएको केही समयमै सम्बन्ध विच्छेद भएका छन्। परिवारमा ठूलो समस्या, दाम्पत्य जीवनमा ठूलो समस्या सिर्जना भएको हामीले पाउँदछौ। त्यसको एउटा कारण यो पनि हो कि हामी कोही पनि कसैको अधीनमा बस्न चाहँदैनौ, कोही पनि कसैको नियन्त्रणमा बस्न चाहँदैनौ। यहाँ स्पष्टसँग पति र पत्नी बीचको सम्बन्ध के हो भनेर बाइबलले बताइदिएको छ। जसरी मण्डली ख्रीष्टको प्रेममा आपसी मेलमिलापमा सद्भावमा र अधीनमा रहन्छ त्यसरी एउटा परिवारमा पनि पत्नीहरू पतिको अधीनमा रहनु पर्दछ भनेर यहाँ पावलले बताएका छन्। अधीनमा रहनु भनेको सधैँभरि एउटा गुलामीको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको दासत्वको जीवन जिउनु होइन, अधीनमा रहनु भनेको कुनै सानो कुनै ठूलो हुनु होइन। प्रियहरू, म विशेष गरी महिला श्रोताहरूलाई म भन्न चाहन्छु कि तपाईँ र हामी येशू प्रभुको अधीनमा रहँदाखेरि एउटा सुरक्षाको अनुभूति गर्दछौ। येशू प्रभुको अधीनमा रहँदाखेरि तपाईँ र हामी कोही हुनुहुन्छ, हाम्रो उहाँको प्रेमको हामीले आभास गर्न पाउँदछौ। प्रभु येशूसँगको अधीनमा रहँदाखेरि उहाँको भयमा उहाँको प्रेममा हामी रहँदाखेरि प्रियहरू तपाईँ र हाम्रो जीवन सन्तुलित बन्दछ, मेलमिलापमा अगाडि बढ्दछ, प्रेममा अगाडि बढ्दछ। विचार गर्नुहोस् त, हामीमा प्रभुको भय नै छैन, हामीमा प्रभुको कुनै वास्ता नै छैन, उहाँको वचनको हामीले व्यवस्था गरेर अगाडि बढ्यौं भने मण्डली कस्तो मण्डली बन्दछ, तपाईँ र हाम्रो जीवन कस्तो बन्दछ। पावलले यहाँ ती कुराको मनन गर्दै बताएका छन् कि यदि हामीले परिवारमा मेलमिलापमा प्रेममा वास्तामा एउटा सुसज्जित परिवार हामी चाहन्छौ, दाम्पत्य जीवन चाहन्छौ भने पत्नीहरू पतिको अधीनमा रहनु आवश्यक छ भनेर बताएका छन्। र पतिलाई पनि यहाँ केही अर्थी दिइएको छ, अब हामी त्यो हेर्दै जानेछौ। 25 पदमा पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। प्रियहरू, धेरै समय हामीले जान्दछौ कि बाइबलले महिलालाई, धेरै समय हामी विचार गर्दछौ कि प्रियहरू हामी पति भइसकेपछि श्रीमतीलाई त पत्नीलाई त अधीनमा राख्नु भनिएको छ बाइबलमा, अब हामीले उनीहरूलाई अधीनमा मात्र राख्ने हो, त्यस्तो होइन। प्रियहरू, यहाँ दुईटा दायित्व जिम्मेवारी, फरक फरक जिम्मेवारी यहाँ दिइएको छ कि पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नु पर्दछ। जसरी मण्डलीलाई येशू प्रभुले प्रेम गर्नु भएको छ, उहाँले मण्डलीको लागि अथवा तपाईँ र मेरो लागि उहाँले आफ्नो प्रेम यसैमा प्रकट गर्नुभएको, उहाँले बलिदान, उहाँ कलवरी क्रुसमा मर्नुभयो। मण्डलीलाई उहाँले आजको दिनमा पनि प्रेम गर्नुहुन्छ, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। मण्डलीले हामी हरेक विश्वासीहरूको उहाँलाई पछ्याउनेहरूलाई उहाँले कहिले पनि त्याग्नु हुँदैन, छोड्नु हुँदैन, सधैँभरि उहाँले

0: प्रेम गरी नै रहनुहुन्छ प्रियहरू। बाइबलमा भनिएको छ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। येशु प्रभु जीवित परमेश्वर हुनुहुन्छ, अहिले पनि उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ। उहाँले एउटा गोठालोको जसरी आफ्ना भेडाहरूको वास्ता गरे जसरी उहाँले मण्डलीको वास्ता गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। पतिले पनि पत्नीको वास्ता गर्नु पर्दछ प्रियहरू, प्रेम गर्नु पर्दछ। यहाँ भनिएको छ जसरी मण्डलीको लागि प्रभु अर्पण हुनुभयो, उहाँ आफ्नो प्राणलाई उहाँले अर्पित गर्नुभयो, त्यसरी पतिले पनि आफ्नो पत्नीका लागि एउटा समर्पणताको जीवन, प्रेमको जीवन जिउनु पर्दछ। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा त्यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली उहाँ आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। प्रियहरू, यहाँ येशु प्रभुले मण्डलीका लागि गर्नुभएको एउटा बलिदानको कुराहरू गरिएको छ। जसरी उहाँले मण्डलीलाई वास्ता गर्नुभयो, पतिले पनि आफ्नो पत्नीलाई त्यसरी नै वास्ता र प्रेम गर्नुपर्दछ भनिएको छ। त्यसकारण यो दुई तर्फी हो। महिलाहरूले पनि यो सोच्नु हुँदैन कि मैले पतिको अधीनमा रहनुपर्छ भनेपछि म अब पतिभन्दा सानो अथवा दासत्वको जीवन, उहाँको अधीनमा रहेर हामी बीच चाहिँ समानता छैन अथवा आफूले आफूलाई सानो अबला भनेर त्यो सम्झिनु हुँदैन। प्रियहरू, मेरा श्रोताहरूलाई म यही भन्न चाहन्छु कि प्रभुको वचनले हामी एक अर्कामा को हौं भन्ने कुरा बताएको छ। हामी एक अर्कामा गाँसिएका छौं, हामी दुवैजना समान हौ। ख्रीष्ट र मण्डली बीचको सम्बन्ध जस्तो छ त्यस्तै पति र पत्नी बीचको सम्बन्ध निर्माण होस् भन्ने कुरा आजको वचनले सिकाएको छ। त्यसकारण त्यो कुरालाई हामीले मनन गर्दै अगाडि बढौं। 28 पदमा यहाँ लेखिएको छ कि त्यसरी नै पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्दछ। यहाँ पतिहरूको लागि पनि विशेष चेतावनी अर्थी दिइएको छ कि जसरी हामीले हाम्रो शरीरलाई प्रेम गर्दछौ, पतिहरू जसरी हामीले आफूले आफूलाई प्रेम गर्दछौ, त्यसरी नै आफ्नो पत्नीलाई पनि प्रेम गर्ने कुरा यहाँ सिकाइएको छ। प्रेममा वास्ता आउँछ, प्रेममा मिलापको कुरा आउँछ। जब हामीले प्रेम गर्दछौ त्यहाँ सहनशीलताका कुराहरू आउँदछन्। जब हामीले आफ्नो पत्नीलाई प्रेम गर्दछौ त्यहाँ सुख दुःख हरेक परिस्थितिमा पनि एक अर्काको सहारा बन्ने कुरा आउँदछ। त्यसकारण यहाँ मण्डलीलाई जसरी प्रभुले प्रेम गर्नुहुन्छ त्यसरी नै पतिले पनि पत्नीलाई प्रेम गर्ने कुरा सिकाएको हामीले पाउँदछौ। 29 पदमा, किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनकि हामी उहाँका शरीरका अंग हौ। यसकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। प्रियहरू, यहाँ यो संसारमा हामीले देखेका छौं कि पति पत्नीको सम्बन्ध भनेको दुईटा फरक फरक शरीर भए पनि जब वैवाहिक सम्बन्धमा हामी गाँसिन्छौ, बाँधिन्छौ, तब हामी शरीरमा एक भएका छौं। जसरी कुनै मानिसले आफ्नो शरीरको वास्ता गर्दछ त्यसरी पति र पत्नी बीच, त्यसरी पतिले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरले झैं, आफ्नै शरीर झैं हामीले वास्ता गर्नु पर्ने कुरा यहाँ पतिलाई चेतावनी अर्थी दिएको हामीले पाउँदछौ। र अर्को कुरा चाहिँ, जब कुनै मानिस चाहिँ वैवाहिक सम्बन्धमा रहन्छ उनीहरूले अरू सबैलाई त्याग्न सक्छन् तर पति पत्नी बीचको सम्बन्धलाई उनीहरूले त्याग्न सक्दैनन्। पति र पत्नी मिलेर उनीहरू एउटा शरीर बन्दछन्। यहाँ बताइएको छ ती दुवै एउटै शरीर हुन्छन्। अनि बाइबलले 32 पदमा यहाँ बताइएको छ कि त्यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु भनेर पावलले यहाँ बताएका छन्। वास्तविक रूपमा यहाँ आज वचनमा बताइएको छ कि पति र पत्नी बीचको सम्बन्ध कति रहस्यमय छ, कति अद्भुत छ, कति प्रेमिल छ, कति गहिरो छ। यो एउटा रहस्यमय कुरा हो। यो मायनेमा कि प्रियहरू, जसरी मण्डली र येशु प्रभुको सम्बन्ध छ, आज पति र पत्नीको सम्बन्ध पनि त्यही हुनु पर्दछ भनेर बाइबलले जोड दिइरहेको छ। अन्तिममा यहाँ पावलले भन्दछन्, जे भए पनि तिमीहरू हरेकले आफ्नै पत्नीलाई आफैलाई झैं प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। पावलले यो कुरा भनेर टुङ्ग्याएका छन् प्रियहरू। आजको वचनमा पावलले धेरै कुराहरू नभने तापनि यहाँ केही महत्वपूर्ण कुराहरू भन्नुभएको छ, जसले चाहिँ एउटा परिवार मेलमिलापमा, आशिषमा, एकतामा अगाडि बढ्न सक्दछ। धेरै जस्तो अहिलेको समयमा दाम्पत्य जीवनमा बेमेलहरू, विचारहरू नमिलेको कुराहरू, छिटै नै सम्बन्धहरू टुक्रिएर छुटिएर गएको हामीले देखेका छौं। यी सबै हुनुको पछाडि मलाई लाग्छ आजको वचनको कुराहरूलाई राम्रोसँग नबुझेको कारणले पनि हुन सक्दछ। जसरी मण्डलीको शिर यीशु प्रभु हुनुहुन्छ, परिवारको शिर पनि पति हो। पतिको अधीनमा जसरी मण्डली यीशु प्रभुको अधीनमा रहन्छ, पत्नी पनि आफ्नो पतिको अधीनमा रहनुपर्छ भनेर आजको वचनले सिकाएको छ। जसरी मण्डलीलाई यीशु प्रभुले प्रेम गर्नुहुन्छ, त्यसरी नै पतिले पनि आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ भन्ने कुरा यहाँ सिकाइएको छ। यदि यो कुरालाई हामीले साँचो रूपमा बुझ्यौं भने वास्तविक रूपमा हाम्रो वैवाहिक जीवन असल हुन्छ। प्रियहरू, दाम्पत्य जीवन असल भएर जान्छ। कुनै पनि किसिमको बेमेलहरू हामीमा आउनुभन्दा पहिले नै ती समाधान भएर जान्छन्। पति र पत्नी बीच एक अर्कालाई वास्ता गर्ने कुरा, सद्भावमा, प्रेममा, आत्मीयतामा हामी अगाडि बढ्दै जाने कुरा त्यति बेला मात्रै पूरा हुन्छ जब हामीले यो वचनलाई मनन गर्दछौं। त्यसकारण म तपाईँलाई प्रश्न गर्न चाहन्छु, तपाईँ पति पत्नीहरू हुनुहुन्छ, पत्नीहरूलाई म प्रश्न गर्न चाहन्छु, पत्नी हो के तपाईँ आफ्नो पतिको अधीनमा हुनुहुन्छ? म पतिलाई पनि प्रश्न गर्न चाहन्छु, पति हो के तपाईँले आफ्नी पत्नीलाई आफूसरह प्रेम गर्नु भएको छ? यदि यो कुरा भएको छैन भने एउटा विश्वासी जीवनमा हामीले केही कुरा गुमाइरहेका छौं। म वचनको अन्तिममा यही तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु कि तपाईँहरूको सम्बन्ध यीशु प्रभुमा अझै प्रगाढ हुँदै जाओस्, तपाईँको सम्बन्ध अझै सुदृढ हुँदै जाओस्, बलियो हुँदै जाओस्, प्रेममा, आत्मीयतामा एकअर्काको कुराहरू बुझेर एकअर्कालाई प्रेम गर्दै, एकअर्काको भावनालाई कदर गर्दै, वास्ता गर्दै तपाईँहरू अगाडि बढ्दै जानु भएको होस्। र जसरी मण्डलीलाई प्रभुले प्रेम गर्नुहुन्छ, त्यसरी पतिले पनि आफ्नो पत्नीलाई प्रेममा अगाडि बढाउँदै जानु भएको होस्। म यही तपाईँहरूलाई उत्साह दिँदै आजको वचनबाट बिदा हुन चाहन्छु। हवस् त, जय मसीह। तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो।
4: दिग रंग लसु मुला जयमसी तथा नमस्कार लासु फ्याफुल्ला स्पार्क माई थे तथा नला विश्वासी चमक बसुगो अंक 50 श्री रंग निदा स्वागत मुला गा वियोग तामाङ तिनी गा रंग देदा न्यै बरे से मुला तिगा रंग लसु मुला रंगला जहान देन रोक दे हाला हिम्ब बिसी सोचप लसुगो रंगला लुइरी रंग रंगला गोप्य तामगा दे हाला देन जुबरे लसु मुला रंग तिग्दा थेनी गा देदा विश्वास लसु मुला थेने थे गोप्य तामगा दे थेनी गा देदा पाङबरे इच्छुक मुसुला रंगदा रो तो बेला रंग बेनन भन्दा लाना विश्वास ल मी हाला हिन्बा यदि रंगदा तिगै तोला विषम रंगदा रो लावरी हाला नच्छा हाला विश्वास विवा चन्ना तादोला तम बी हिम्बा सामान्यतया यंग बेनन हालाइद भरपो द मुवा विषम ठोस प्रमाण यंग बनेन जेखिन विश्वास लबा छनोट लाला एक युहन्ना 4:9-10 ओछे परमेश्वर से थे ग्याम यंग से जुनी यंगै बिसी यंगला गीत जेन ज्यादा जम्बो लुंगी पुई खर्सी यंग द रंगला माया उन्जे चुनन सत्य माया हिन्न चु यंग से परमेश्वर द लब माया अहिन तर परमेश्वर से यंग द लब माया हिन्न थेत बासेल मान थे से रंगला जा सिजी यंगला पाप माफ तगै बिसी रंगलन ज्यादा जम्बो लुंगी पुई खर्जी रंगला गामला रो आलेला देन रंग लम्बी गनी मध्ये हल्से रंगला लागे चु लाला चु संसारी तब रङला याकरगिन सन्तान द रङला गल्तीला लागि पक्राउला बरी यातना पिनबारी देन क्रुसी सिबारी अनुमति पिनबारी तिगा रोसी रङला लागे तिगै लसुब आरे जोसी रोदा रङला विश्वासला योग्य सुमुला भजन संग्रह 37 अध्यायला 3 परमेश्वरी भरोसा थनगो थेन्दे भलाई लौ थेरङ तसी युरी चिसी सुरक्षाला उपभोग लाला यदि रङ रङ फिरी साचो समृद्धि देन आशिष कदे हाब च्याबरी सेम मुसुला विषम रङ से परमेश्वर द भरोसा थनबरी आवश्यक मुला परमेश्वर से रङ द चु लुइरी स्यान्दो हाजिबै नुन मि भन्दा लाना मायला सुमुला थेन्दे परमेश्वर देन रङला भविष्यला लुइला लागिरी पुरान रूपी जब योजना मुला भजन संग्रह 37 अध्यायला 4 परमेश्वरी आनन्दित तागै देन परमेश्वर से एला मनोरथ पुरा लसुमुला क्रिश्चियन गदे सामान्यतया परमेश्वर द प्रार्थना लबरी देन परमेश्वर देन ताम रिबरी उत्सुक तामुला थेनी गदे द था आतामरी हामलागी परमेश्वर ला प्रतिज्ञा गदे सद कदे देन हामुला यदि यांगसे नच्छ परमेश्वरी नेब निर्णय लाजी विषम जेखेन परमेश्वर से यांगला तिङ्ग्यम हब बेनन प्रार्थना गदे पुरा लसेला प्रतिज्ञा लमुला तिगा रङ रोदा मोसेबारी उत्सुक मुसुला तिगा रङ द परमेश्वर वचन पढावलाबरी ना दुई बितावलाबरी से मुसुला तिगा रङ यसुदेन तम लसुमुला थेन्दे रङला लुइरी परमेश्वर उपस्थित आनन्द किन्ला तिगा रङ रोला आवाज नेनबरी देन परमेश्वर से पिन्सु निर्देशन कादे पालन लाबरी उत्सुक मुसुला परमेश्वर से आनन्दित ताबला अर्थ चुनुन हिन्बा भजन संग्रह 37 अध्यायला 5 हिन्जे 6 रङला ज्ञान परमेश्वर दा पिन्सुगो परमेश्वर से नुन भरोसा थन्सुगो थेन्दे परमेश्वर जे चु लसुला रोसे एला धार्मिकता छन् नुन ज्योति ज्ञान देन एला मामिला न्यायी मध्य धिनला सूर्य समान लसुला परमेश्वर दा रङला आवरा रूपी मोसेगो यसुदा रङला प्रभुला रूपी सम्बन्ध विकास लसुगो चु ताम गदेदा रङला लुइला प्राथमिक लक्ष्य लसुगो यदि रङसे थेरङ लसुजी विषम यसुजे रङला लागिरी सुङबा ग्याम पछबलाबारी रङनी मन्त्री परिषद निला थेन्दे यसुसे रङदा याकरकी छार ग्याम्री बोर्ला झा आनन्द देन शान्ति दला आमेन रङिला जीवनले परमेश्वरसे प्रशस्त मात्र आशिष पिन्छु गई आमेन
3: प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम
4: 98685353
3: हस् त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140131429
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98148767064 98148767064
11: बुढा आज इन्टरभ्यू थियो के भयो त म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिइहाल्छु नि, भोलिबाटै काममा जानी।
12: होइन के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
12: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
13: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
14: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
14: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
13: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
14: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, भैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपराइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0097 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपराइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: मार्ग अन्तर्गत इच्छा कामना गाउँ पारेका दुई फिस्लिङको पानी धारा र चुमे खोलामा पहिरो खोस्दा सड़कमा यातायात अवरूद्ध भएको छ। आज बिहान 2:20 बजे पहिरो गइसकी सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान 9 बजेसम्म पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताएका छन्। अत्याधिक वर्षाका कारण बाढ़ी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ़ मोगरिन सड़क खण्ड र चितवनको पृथ्वीराज मार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने भन्दै आइतबार राति 10 बजेदेखि सवारी साधन आवागमनमा रोक लगाएको थियो। नारायणगढ़ मुगलिन सड़क हुँदै पोखरातर्फ जाने गाड़ी भने सञ्चालनमा आएका छन्। भगवान शिवको प्रिय महिना साउनको आज पहिलो सोमबार बिहानै आराध्य देव पशुपतिनाथ मन्दिरमा भक्तजन पूजाआजाका लागि पुगेका छन्। पशुपति लगायत देशैभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। मन्दिर परिसरमा भक्तजन शिव पूजनपछि दिनभर व्रत पनि बस्छन्। सूर्य मिथुन राशि भएर कर्कट राशिमा प्रवेश गरेको र दक्षिणायन शुरू भएको यो महिनामा भक्तजन महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन्। सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ। देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वान महाशाखाका अनुसार मनसुनको निम्नचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कडाली प्रदेशमा केही स्थानमा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्ण रूपमा अनलाइन मार्फत शुरू गरेको जनाएको छ। लाइसेन्सका आवेदन नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाटै गर्न सकिने विभागले जनाएको छ। अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ। लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले 7 वटै प्रदेशका लागि छुट्टा छुट्टै वेब पोर्टल बनाएको छ। सेवाग्राहीले अब आफ्ना प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन्। का सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज छिटो पारदर्शी र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ। विभागका निर्देशक केशव खतिवड़ाका अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरण स्वत भर्न सक्नेछन्। मध्य प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ। यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीनवटै दल मन्त्रालयको संख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन्। मध्य सरकारमा हाल 12 वटा मन्त्रालय छन्। मन्त्रालय संख्या घटाएर 9 वटा मात्र राख्ने गृह कार्य शुरू भएको गठबन्धनका नेताहरूको भनाइ छ। नेपाली कांग्रेसका मध्य प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले अन्य प्रदेशमा सरकार परिवर्तन हुने हल्ला चले पनि मध्यमा विद्यमान गठबन्धनले नै निरन्तरता पाउने प्रश्न पारेका छन्। वन तथा पर्यटनलाई गाभेर एउटै मन्त्रालय बनाउने, वाणिज्यलाई गृहमा गाभ्ने, शिक्षालयलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्ने क्रियाकार्य भएको जनाइएको छ। 12 मन्त्रालय हुँदा हाल सरकारमा रहेका तीनवटै दलले 4-4 मन्त्रालय लिएका थिए। गठबन्धन दलहरूबीच भएको सहमति अनुसार अब कांग्रेस र एमाले 3-3 मन्त्रालय र नेपाली कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्।

समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: छ वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: राष्ट्रिय सभा अन्तर्गतका तीनवटा समितिका बैठकहरू आज बस्ने भएका छन् समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् विधान व्यवस्थापन समितिको 760 बैठक सोमबार दिनको 2:15 बजे समितिको बैठक कक्षमा बस्नेछ सो बैठकमा ऐन कार्यान्वयन मापन विधायकीय अन्तर सम्बन्ध र विविध विषयमा छलफल हुनेछ त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको 337 बैठक दिनको 1 बजे सिंहदरबार स्थित समितिको हलमा बस्नेछ उक्त बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा र विविध विषयमा छलफल हुने जनाइएको छ यसै गरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक सोमबार बिहान 11 बजे समितिको बैठक कक्षमा बस्नेछ बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनबारे छलफल र विविध एजेण्डामा कुराकानी हुनेछन् काठमाडौँ उपत्यकाबाट शंकास्पद गतिविधिको आरोपमा 70 जना पक्राउ परेका छन् काठमाडौँबाट मात्रै 60 जना पक्राउ परेका छन् भने ललितपुरबाट 4 जना र भक्तपुरबाट 6 जना पक्राउ परेका छन् उनीहरू सबैमाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ त्यस्तै गत 24 घण्टामा 6 जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ रूसले युक्रेनमा ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरूको श्रृंखलाबद्ध प्रहार गर्दा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन् उत्तर पूर्वी शहर खार्किबमा 4 जना राजधानी किबमा 1 वृद्ध महिला दक्षिणको चापोरिजमा 2 जना उत्तर पूर्वी सुमिमामा 1 जनाको ज्यान गएको छ युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किबमा भएको यो आक्रमण सन् 2022 रूसले पूर्ण रूपमा आक्रमण शुरू गरेपछिकै सबैभन्दा भीषण ब्यालिस्टिक प्रहार मध्ये एक भएको बताएका छन् आइतबार अबेर युक्रेनी नौसेनाका अनुसार कृष्ण सागरमा अन्न को टर्कीको समीपमा रहेको एक नागरिक कार्गो जहाजमा रूसी मिसाइल खस्दा 5 जनाको मृत्यु भएको छ यस विषयमा रूसले भने कुनै टिप्पणी गरेको छैन स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 उपाधि जितेको छ अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भएको हो सन् 2010 दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरेका छन् निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा खेलिएको थियो अतिरिक्त समयमा स्पेनका फेरास टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 को अग्रता लिएका थिए त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 को गोलको जित हासिल गर्यो खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डका 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो पूरै खेलभर बल नियन्त्रण पास आदान प्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो यसअघि प्रशिक्षक लुइस डेला फ्रेन्टेले 2 वर्ष अघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिमयुगको नेतृत्व गरेका छन् युवा र अनुभवी खेलाड़ीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन् उपाधि जितेपछि प्रशिक्षक डेला फ्रेन्टेले यो सफलता सम्पूर्ण टोली युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन् फाइनलमा पराजित भइसके अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना भने अधूरै रहेको छ उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षको हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

com बाटैको साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं अहिलेलाई बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: हरो विषयमा सारो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट
5: नमस्कार आजको नेपाली बहसबाट खेम्ब उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल बहस गर्ने गर्दछौ, खबरदारी गर्ने गर्दछौ, सीधा प्रश्नको सीधा जवाफ पनि माग्ने गर्दछौ र विशेष गरी सड़कमा विस्तारै असन्तुष्टिका स्वरहरू बढ़िरहेका छन्। माइतीघरदेखि सिंहदरबारसम्म पनि विरोध प्रदर्शन भएको छ। असारको अन्तिम सातासम्म आइपुग्दा काठमाण्डुका सड़कले नागरिकको आक्रोश थेगिरहेको छ। सरकारले आउटसोर्सिङ प्रणालीलाई प्राथमिकता दिँदै सार्वजनिक खर्च नियन्त्रण गर्ने नाममा संघ प्रदेश र स्थानीय तहका करिब 60,000 करार अस्थायी तथा जेल अधारी कर्मचारी हटाउने नीतिगत प्रस्ताव तयार गरेपछि करार कर्मचारीहरू समेत यतिखेर विरोधमा उत्रिएका छन्। सन्नाटा छाएको छ, जताततै असन्तुष्टिका स्वरहरू छन्। बाटो बाटै फर्काइएका छन् मिटर ब्याज पीड़ितहरू, तर मिटर ब्याज पीड़ितका समस्या समाधान हुने कि नहुने भन्नेमा पनि अझै पनि दोधार छ। र यतिखेर विनु र निहारेकासँग भेट गर्न गृहमन्त्रीलाई निर्देशन पनि दिएको छ। अधिकार कर्मी विनु यादव र निहारेका राजपूतलाई भेट्न संसदीय समितिले निर्देशन दिएको छ। उनीहरूलाई लछार पछार गर्दै सिंहदरबार अगाडिबाट कपड़ा च्यातेर प्रहरीले सड़कमा तानिरहेका दृश्यहरू यतिखेर देखिएका छन्। हरेक नागरिकहरूलाई भेट्नुपर्छ, हरेक नागरिकका आवाजहरू सुन्नुपर्छ, हरेक नागरिकका समस्यालाई सम्बोधन गर्नका निम्ति सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ। तर सरकार आज किन निरीह बन्दैछ, सरकार आज किन निर्मम बन्दैछ, सरकार आज किन अधिनायकको ताको बाटोमा जाँदैछ भनेर जनताले प्रश्न गरिरहेका छन् आदरणीय श्रोता। तर सरकारलाई जुन जनताले म्यान्डेट दिएका छन् सरकार सफल हुनुपर्छ, सरकार राम्रो ढंगले अगाडि बढ्नुपर्छ, सरकारले जनताका आँसुहरू पुछ्नुपर्छ। अब सरकारले हरेक क्षेत्रका नागरिकका आँसुहरू पुछ्नुपर्छ, सरकारलाई अब फेल हुने छूट छैन, सरकारलाई समर्थन छ, सरकारलाई सबैको साथ छ, यतिखेर समर्थन छ। कालो बजारी बढ़ेको छ, बजारमा महँगी छ, जताततै किसानहरू चिन्तित छन्, तैपनि सरकारलाई त्यति धेरै विरोध गरेका छैनन्। किनभने भर्खरै 110-15 दिन भएको छ, सरकारको धेरै विरोध नगरौ भनेर जनताहरू यतिखेर चुपचाप लागेर बसेका छन्। यसको फाइदा सरकारले राम्रो काम गरेर उठाओस्, स्टन्ट गरेर होइन। जब जनता सड़कमा जाग्छन्, जब जनता सड़कमा आउँछन्, जब जनता सड़कमा प्रदर्शन गर्न आउँछन्, तब सरकारलाई हम्मे हम्मे पर्न सक्दछ। भाद्र 23-24 आएको धेरै बितेको छैन, त्यसबाट पनि सरकारले सिक्नु पर्दछ, त्यसबाट सरकारले सोच्नु पर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ रवि स्वर्णिम एकान्त बासले यतिखेर तरंग पैदा गरेको छ। आदरणीय श्रोता, लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको विश्वस्त स्रोतले दावी गरेको छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने, सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने डाक्टर सोन वाग्लेले बताइरहँदाखेरि यतिखेर उहाँहरूको भेटले तरंग पैदा गरेको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा रवि र स्वर्णिम एकान्त बासमा एक्लै एक्लै किन भेटे, धोली खेल गएर, यसको विषयमा सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन, कमजोरी भए सच्याएर जानुपर्छ, यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने छूट छैन। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बालिनको सचिवालय टीममाथि निकै ठूलो समस्या सिर्जना गरेको भन्दै विरोध भइरहेको छ, आलोचना भइरहेको छ। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ 16 वर्षपछि नयाँ पुस्ताले फर्कायो लारोजाको साख। यतिखेर स्पेनले विश्वकपको उपाधि जिते को एम्बाप्पेले तोड़े विश्वकप गोलको रेकर्ड, मेसीलाई रेकर्ड तोड़ने पनि यतिखेर मौका थियो। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ।

0: स्पेनले आफ्नो पक्षमा उपाधि हासिल गरेको छ। स्पेन विजयी भएको छ। स्पेन यतिखेर चाहिँ विजयी हुँदै गर्दाखेरि अर्जेन्टिनाले उपाधि हासिल गर्न सकेन, उपाधि जित्न सकेन। आज हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता।
1: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते, गुड मर्निङ किमजी, आराम हुनुहुन्छ?
1: म एकदम ठिक छु। अनि फुटबल कतिको लाग्यो यसपाला?
2: फुटबल लागेको छ नि। फुटबल त अब यो विश्व कपको बेलामा वर्ल्ड कप फिभर नै आउँछ सबैलाई, अब धेरै जसो खेल प्रेमीलाई पनि आउँछ होला, मलाई पनि हुन्छ। यो
1: नेपाली राजनीतिमा पनि विश्वकपै चले जस्तो छ नि त यसपाला। एनजी
2: दुई दोहोरो भइरहेको छ,
1: नयाँ नयाँ खेलाडीहरू आएका छन्। कस्तो लाग्दैछ नेपाली राजनीतिको विश्वकप चाहिँ
2: फुटबलमा भने? खासै नयाँ टिमहरू भन्दा पनि पुरानै टिमहरूको वर्चस्व रह्यो होइन फुटबलमा, खास गरी फिफा ऱ्याङ्किङको फर्स्टदेखि फोर्थसम्म रहेका टिमहरू सेमी फाइनल खेले क्या रे। फिफा ऱ्याङ्किङको चाहिँ एक र दुईमा रहेका आज अर्जेन्टिना र स्पेन चाहिँ फाइनल खेल्दैछन्। नेपाली राजनीतिमा चाहिँ अलिक त्यसो भएको छ, नेपाली राजनीतिमा चाहिँ अलिक नयाँ टिम आएको र नयाँ टिम नयाँ खेलाडीहरू आएका छन्। अब गेम चाहिँ एकदम रोचक प्रतिस्पर्धात्मक अलिक चाहिँ रोमाञ्चक भन्नुपर्ने, सबैले चाहिँ फुटबलको विकास होला भनेको त यहाँ अलिक झन् बढी फल खेल्ने फुटबलका चाहिँ स्थापित चाहिने अभ्यासहरू मान्यताहरू स्थापित चाहिने नियमहरूलाई चाहिँ ब्रेक गरेर हामी नयाँ आउँ भन्दा अलिकति जबरजस्ती गर्ने, फल खेल्ने, अनुशासनहीन ढङ्गले चाहिँ फुटबल खेल्ने, अब गोल गर्ने भन्दा पनि अर्को चाहिँ कहाँ खुट्टामा बढी हान्ने त्यस्तो खालको देखियो।
1: तर तपाईँहरूले चाहिँ अब रातो कार्ड एलो कार्ड देखाइदिए भइहाल्थ्यो नि, त्यो पनि गर्न सक्नु भएको छैन अहिले?
2: होइन, रेफ्रीले पनि देखाउनु त, हामी त खेलाडी पठाउँ, रेफ्रीले हो, रेफ्रीले झन् त्यो उतैतिर सपोर्ट, सत्तापक्षतिर सपोर्ट गर्न थाल्यो त्यो रेफ्रीले पनि देखाउनु पर्ने, यलो कार्डसम्म रेड कार्ड त के देखाउँथ्यो, यलो कार्डसम्म भयो नि देखाउनु पर्ने, सकिएको थियो नि त्यो रेफ्रीले।
1: तर नयाँ खेलाडीहरू होइन, नयाँ खेलाडीहरू मेहनत गरिरहेछन्, अलिकति उत्साहित छन्, अचिन पछिन भएर काम गर्न खोजिरहेछन्, गोल हान्नै खोजिरहेछन् नि होइन?
2: यसरी बुझ्नुपर्छ, उत्साह हुनु कुरा त राम्रो हो, तर उत्साहले मात्र त हुँदैन नि, त्योसँग ढङ्गमा पुग्नु पर्यो, योजना हुनु पर्यो, त्यो किसिमको चाहिँ
1: भनेपछि गेमको नियम बारे जानकारी छैन अहिले नयाँ खेलाडीहरूलाई तपाईँको विचारमा, गेमको नियम बारे जानकारी नभए?
2: गेमको दुईटै कुरा देखियो, गेमका चाहिँ प्रशस्त अभ्यासहरू र नियमहरू पनि का बारेमा पनि जानकारी देखिएन, र चाहिँ खेलकुदको विकास गर्ने भन्दा पनि अब यहीँ चाहिँ पुराना खेलाडीहरू पुराना टिम चाहिँ टिमहरूलाई यहीँ कसरी यिनले खुट्टा खुट्टा भाँच्ने, यिनलाई कसरी पलाउने, यिनलाई कसरी यिनलाई चाहिँ होइन भोलिदेखि अब रिङमा आउन नबनाउने, यो के अरे उसमा मैदानमा आउन नदिन बनाउने, त्यस्तै खालको बढी सोच देखियो क्या। राम्रो खेलेर एकदम फुटबलको विकास गरेर नियमहरू राम्रा नियमहरू स्थापित गरेर सबैको मन जितेर चाहिँ खेल जित्ने भन्दा पनि विपक्षीहरू कति जाई लाग्ने अनि चाहिँ त्यो गर्दाखेरि अब त अब अभियसली खेलका नियम पनि ब्रेक हुने भइहाल्यो होइन, त्यसो भए खेलका नियम पनि ब्रेक हुने, फुटबलको पनि विकास नहुने त्यहाँतिर चाहिँ देखियो।
1: अब तपाईँलाई पनि धम्की आएको कुरा चाहिँ सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनु भएको छ, अब त्यो कसले कसरी धम्की दियो, के कारणले धम्की दियो, त्यसको कारण के हो, किन असुरक्षित महसुस गरिरहनु भयो? यतिखेर राज्यबाट सुविधा लिए भइहाल्यो नि, सुरक्षा लिए तपाईँहरूलाई त सजिलै छ नि।
2: होइन, त्यो त हामीलाई चाहियो नि, राज्यले जान्ने कुरा बुझ्ने कुरा हो। अब कसरी चाहिँ धम्की दियो किन दियो भन्ने कुरा त मैले अस्ति सदनमा पनि बोलेकै छु होइन, विभिन्न मिडियामा पनि मैले भनेको छु, अब सामाजिक सञ्जालबाट, फोनबाट, हजुर अब म्यासेजबाट, वाट्सएपबाट, देश विदेशबाट यति धेरै गाली गलोज भाग धम्की र थ्रेटन आइरहेको छ नि, त्यो चाहिँ एउटा सामान्य मान्छेले त्यो कुराहरूलाई चाहिँ टोलरेट गर्न सक्दैन होला होइन, केही न केही डिप्रेसनमा गइसक्यो अथवा चाहिँ सुसाइड गर्ने ठाउँमा पुग्छ, त्यो ढङ्गले मलाई मात्र होइन नि त, मेरो परिवारका सदस्यहरू समेतलाई, अब श्रीमती छोराछोरीहरू समेतलाई मार दिनुसम्मका यस्ता खालका धम्कीहरू आउने गर्छन्,
1: त्यस्तो आउँदै गर्छ। तपाईँहरू लामो समय लाग्नु भएको छ होइन, त्यस्ता धम्की दिने
2: कुरा अब हेर्नुहोस्, अधिकांश फेरि यसो फेसबुकमा त हेर्ने हो भने ती गाली गलोज गर्ने धम्की दिने मान्छेहरू होइन मेसेन्जरमा फेसबुकमा आउँछन् नि कमेन्टहरूमा है, तिनीहरूको ब्याकग्राउन्डमा जाँदा त कहीँ न कहीँ टिकट त राष्ट्रपतिको घन्टी है, त्यो चाहिँ त्यहाँ प्रोफाइल पिक्चर अथवा चाहिँ कभर पिक्चर हुन्छ, कि रविजी बालनजीको चाहिँ कभर पिक्चर प्रोफाइल पिक्चर हुन्छ होइन, अथवा उहाँहरूसँगका चाहिँ फोटोहरू खिचेका उहाँहरूको चाहिँ पार्टीका समर्थकहरू त्यो देखिन्छन् बेसी, अब चाहिँ यो सामान त त्यो लेखिरहेको पनि सरकारको विरोध गर्छ के गर्छ उयो गर्छ तेरो चाहिँ तिमीहरूले के गराएको तेरो बहिले के गरे तिमीहरूले प्रतिशतमा के गर्यौ तलाई चाहिँ गोली खान नपुगेको यस्तो किसिमले आइरहेको हुन्छ. अब खास गरिकन हाम्रा जुन अरू त पर्सनल कुरा त के हुन्छ अरे मेरो मैले कोही
1: होइन हिजो अब व्यवस्थाका विरुद्धमै लडेको होइन सत्ताका गलत क्रियाकलापमा लडेको विद्यार्थी राजनीतिमा लडेको युवाले चाहिँ दुई चार जनाको धम्कीले चाहिँ तपाईँ किन डराउनु भयो उमेर अनुसार चाहिँ
2: होइन मैले डराएको भनेको होइन यसमा दुईटा कुरा छन् खेमजी डराउने त यति पनि कुरै छैन कुनै कारण छैन गोली खान तयारै छौँ त के भएर होइन गोली खान तयारै छौँ तपाईँले सही भन्नुभयो हामी व्यवस्थाका लागि यो व्यवस्थाका लागि लडेका राजाका चाहिँ ती सेनासका होइन बन्दुकसँग पनि लड्यो हामी त माओवादीसँग पनि लड्यो नि त बन्दुक लोकतन्त्रका लागि व्यवस्थाका लागि होइन त्यस कारणले माओवादीका वैसेलहरूसँग पनि लडियो है राजाका सेनाहरूसँग पनि लडियो त्यहाँ डराउने कुनै पनि कारण छैन गोली खान पनि तयार छौँ जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार छौँ तर दुईटा कुरा चाहिँ यतिखेर गम्भीर कुरा हुन्छ एउटा कुरा कस्तो खालको प्रवृत्ति कस्तो खालको समाज है कस्तो खालको चाहिँ यो सरकारले चाहिँ मूल्य मान्यताहरू स्थापित गर्दैछ र प्रश्रय दिँदैछ यति हुँदा पनि चाहिँ त्यो यस्ता खालको अराजकतालाई चाहिँ यसले कन्ट्रोल गर्न नखोज्नुको पछाडि कहीँ न कहीँ यो सरकारको यसमा चाहिँ भूमिका छ यसले चाहिँ यसमा कहीँ न कहीँ काम गरिरहेछ रोल प्ले गरिरहेछ भन्ने कुरा पुष्टि हुन्छ हेर्नुहोस् होइन प्रधानमन्त्रीलाई चाहिँ अलिकति गाली गरेका भरमा ल्याएर सुकुम्बासी बस्तीको मान्छेले ल्याएर कारवाही गर्छन् होइन पक्राउ गरेर जाने मुद्दा चलाउँछन् सुदन गुरुङ गृहमन्त्रीलाई चाहिँ अलिकति गाली गरेको र इन्डियाबाट मान्छेलाई समातेर यहाँ पक्राउ गरेर कारवाही गरेका छन् है गृहमन्त्रीलाई र हामीलाई चाहिँ यसरी दिनदाडै यति चाहिँ एउटा दुइटा होइन यहाँ सयौं मान्छेले यत्रो गाली गरेका छन् सदनमा त्यो कुरा राखिएको छ यत्रो कुरा भनिएको छ तर पनि अहिलेसम्म कुनै केही व्यवस्था केही छैन भन्दा लोकतन्त्र कहाँ पुग्यो क्या हाम्रो देशमा विरोधीहरूले चाहिँ नै अथवा आफ्नो विरोध गर्ने आलोचना गर्ने मान्छेहरूलाई चाहिँ असुरक्षित गराउने आफ्नै मान्छे पनि चालन गर्छ भन्दा कस्तो खालको शासन व्यवस्था हामीले चाहिँ सञ्चालन गर्दैछौँ कस्तो खालको समाज बनाउँदैछौँ लोकतन्त्रको अवस्था के छ एउटा नागरिकका चाहिँ मौलिक अधिकारहरू नैसर्गिक अधिकारहरूको चाहिँ अवस्था के छ यो देशमा भन्ने कुरा चाहिँ यसले पुष्टि गरिरहेको छ. म डराएर होइन म त डराउनु म अब केही छैन हेर्नुहोस् मलाई डर हिजो पनि डराइनँ म आज पनि डराउँदैन भोलिसम्म भोलि पनि डराउँदिनँ म न बिराउनु न डराउनु भन्छ सत्यको पक्षमा बोल्न न्यायको पक्षमा बोल्न लोकतन्त्रको पक्षमा बोल्न राष्ट्रियताको पक्षमा बोल्न मैले भन्दै गरेको छु त मेरो शरीरमा एक थोपा रगत र एक मुठी सास हुन्जेलसम्म म बोल्छु लड्छु है यसमा कुनै पनि
1: के भइरहेको छ यो सामाजिक सञ्जालको धेरै दुरुपयोग भएको हो कि होइन आखिर यो के भएको छ हिजो म सुन्दै जापानमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेतालाई चाहिँ कुटपिट भयो भनेर हल्ला फैलाइएछ सामाजिक सञ्जालमा आएर बोलिरहनु भएको थियो होइन त्यो अहिले अल्गोरिदमको व्यापक रूपमा प्रयोग भएको छ होइन
2: सामाजिक सञ्जाल चाहिँ खासमा दुरुपयोग गर्नका लागि सञ्चालनमा ल्याएका होइन अथवा यिनको चाहिँ आविष्कार भएको होइन भन्ने लाग्छ मलाई होइन सामाजिक सञ्जालका बहुत धेरै यसका धेरै बहुआयामिक चाहिँ फाइदाहरू छन् समाजका लागि होइन सूचना सम्प्रेषण गर्ने ज्ञान आदान प्रदान गर्ने होइन मान्छेहरू एकअर्कामा सम्पर्कमा रहने एउटा ठुलो नेटवर्क डेभलप गर्ने सरकारलाई चाहिँ सकारात्मक सहयोग गर्ने है का लागि कति धेरै चाहिँ यो त अहिले एउटा अहिलेको विश्वको पछिल्लो समयको विश्वको एउटा जबरजस्त चाहिँ माध्यम भइहाल्यो नि नेपाल समाजको त मानव समाजको होइन यो बिना सामाजिक सञ्जाल बिना टेक्नोलोजी बिना आइटी बिना चाहिँ मान्छेले अब जीवन परिकल्पना गर्न छोडे हेर्नुहोस् यस्तो चिजलाई सदुपयोग गर्नुपर्नेमा यसलाई त अझ मानव चाहिँ जीवनको मानव जातिको आविष्कारको एउटा महत्वपूर्ण चाहिँ एउटा आविष्कारका रूपमा ग्रहण गरेर होइन यसो सदुपयोग गर्दै यो मानव जीवनलाई मानव जातिलाई हाम्रो समाजलाई समृद्ध बनाउनु पर्ने अगाडि लैजान चाहिँ यसले सदुपयोग गर्नुपर्नेमा जसरी चाहिँ नकारात्मक कुराहरू गरेर विकृति विसङ्गति फैलाएर है अरूलाई यस्ता खालका गलत कामहरू गरेर जसरी यसको दुरुपयोग गर्ने काम भइरहेको छ
1: अब यो साइबर सेना साइबर ख्याल बनाउन त सिकाएको त एमालेले नि त भने नि
2: होइन हामीले साइबर सेना कि कसैलाई गाली गलोज गर्न हो र कसले सिकायो साइबर सेना
1: साइबर ख्याल भनेर साइबर सेना भनेर चाहिँ तत्कालीन बेला एमाले नै होइन त स्थापना गरेको
2: कोही मान्छेलाई भन्यो होला एमाले कहिले पनि संस्थागत रूपमा साइबर सेना साइबर पनि बनाएको छैन अब त्यो मान्छेले चाहिँ त्यसलाई त्यो बेला चाहिँ केपिओलीका पक्षमा यसरी नै मान्छेहरूले चाहिँ समर्थन गर्थे समर्थन गरेका कुरालाई मान्छेले स्याल भन्ने हो त्यो चाहिँ उनीहरूको कुरा हो होइन कहिले पनि एमाले साइबर सेना पनि बनाएन र कसैलाई चाहिँ जाइ लाग्नुपर्छ कसैको चाहिँ भत्काई गर्नुपर्छ चरित्र हत्या गर्नुपर्छ समाजमा यसरी चाहिँ एक प्रकारको भड्का ल्याउनुपर्छ भनेर एमाले कहिले भन्न पनि भनेन भन्दैन पनि भन्नु पनि हुँदैन त्यो गलत काम पनि हो भनेको छ भने कहीँ कसैले र जुन प्रकारको अहिले यो छ हेर्नुहोस् यो सामाजिक सञ्जाललाई चाहिँ नियमन नगरिकन यसका बारेमा एउटा चाहिँ जटिलो कानुन नबनाइकन होइन यो नियमन गर्ने र यसका कानुन पनि बनाएर एउटा कानुन बनाएर चाहिँ नचलाउने हो भने समाजलाई यसले
1: अब सामाजिक सञ्जालबाटै उदाएको होइन सामाजिक सञ्जालको भरपूर प्रयोग गरेर चाहिँ जनताको मन जित्न सफल भएको पार्टीले चाहिँ सामाजिक सञ्जाल नियमन गर्ला भनेर पत्याउनु भएको छ तपाईँहरू
2: छैन तर मलाई चाहिँ के एउटा के मेरो मलाई लागिरहेको छ भने यो भनेको यो सामाजिक सञ्जाल भनेको कसैको सेवा पनि होइन होइन कसैको चाहिँ यो चाहिँ प्राइभेट प्रोपर्टी होइन नि त कसैको निजी सम्पत्ति पनि होइन त्यस कारणले यो चाहिँ यस्ता खालका चिजहरूलाई चाहिँ समयमै हामीले गरेन भने यो ब्याकफायर हुने निश्चित छ र यसले सबभन्दा बढी हामी भोलिका दिनमा नोक्सान कसैलाई पुर्याउँछ भने त्यो अहिले यसबाट उदाएको र यसबाट इन्जोय लिइरहेको छ नि इन्टरटेन गरिरहेको छ नि राष्ट्र सङ्घको पार्टी अहिलेको सरकारले होइन यसलाई नै सबभन्दा बढी हानि हुने र सबभन्दा नोक्सान हुने र सबभन्दा बढी ब्याकफायर हुने देश म पनि
1: देश समृद्धितर्फ छैन अहिले देश चाहिँ सही ट्र्याकमा छैन उहाँ अस्ति प्रधानमन्त्रीले भन्नुभएको थियो हामीले डेस्टिनेसनमा पुगेपछि मात्रै ब्रेक लाउँछौँ होइन बिचमा ब्रेकै नलाग्ने कुरा भएको छ भने चाहिँ अब के छ ब्रेक लाउने स्थिति के छ उहाँहरूको चाहिँ अहिलेसम्मको पक्कै
2: बिना तथ्यका बिना प्रमाणका बिना आधारका त हसुवा कुरा हो कि अर्थ हुन्छ र तपाईँले देखिरहनु भयो होला नि समृद्धितिर जाँदैछु देश कतातिर जाँदैछु तपाईँ करै करको चाहिँ थुप्रो लाएर शिक्षामा कर स्वास्थ्यमा कर तपाईँको बिजुलीमा करदेखि लिएर भए भए जतिर चाहिँ जम्मै कर लगायो भनेर यहाँ मान्छेले लेखिरहेको त हेर्नुभयो होला त देश कतातिर जाँदैछ भन्ने कुरा होइन अब के भन्नु प्रधानमन्त्री त चुनाव अगाडि भने हाम्रो चाहिँ के हो सुदूरपश्चिम गएर निकाय छ कि भन्दै होइन गोजीमा पैसा नभएको मान्छेले निशुल्क पढ्न पाउनुपर्छ त्यो झिक्कै झिक्कै मायातमलाई गोजीमा एक रुपियाँ पैसा नभएको मान्छेले निशुल्क स्वास्थ्य उपचार पाउनुपर्छ त्यो हाम्रो एजेन्डा भन्दै हुनुभयो नि त अब अहिले त्यही लास्टमाथि कर लाउने स्वास्थ्यमा कर लाउने होइन शिक्षामा कर लाउने बिजुलीमा कर लाउने यस्ता खालको काम गर्ने कुराले देश उभो लाग्ला र देशमा समृद्धि आउला र देशले चाहिँ परिवर्तन गर्ला र केही मलाई त्यस्तो लाग्दैन सरकारको कथन करणीमा चाहिँ तादम्यता छैन एकरूपता छैन यसले चाहिँ एकदम जनतालाई चाहिँ फ्रड गर्ने
1: तर जनताले विश्वास गरेका छन् होइन जनताले विश्वास गरेका छन् अब मुलुक बन्छ
2: होइन यस्तो मान्छेलाई विश्वास हुँदैन अहिले कस्तो हो नि हामीले भोट त हालिहाल्यौँ यसलाई होइन भोट हामीले हालिहाल्यौँ यो ठाउँमा पुर्याइहाल्यौँ अब यो यो तहको जनमत विषय चाहिँ अलिकति हेरौँ त भन दुई चार महिना पर्खिया मात्रै हुन् विश्वास गरे होइन अब यो तिन महिना नै भयो तिन चार महिना लागेको छ है कसैलाई दिएको जनमत यति साह्रो हतार नगरौँ किन भन्दा नेपाली जनता धेरै चाहिँ होइन विवेकशील धेरै चाहिँ सचेत धेरै चाहिँ महान छन् बुझेका छन् जनताले यो जनमत भन्ने कुरा कहिले फेरि स्थायी पनि हुँदैन यसले चाहिँ होइन एजेन्डाका आधारमा व्यवहारका आधारमा कार्यशैलीका आधारमा जनतालाई गरेको सेवाका आधारमा जनमत प्राप्त गर्ने कुरा हो त्यसैले मलाई लाग्छ अब छ महिनामा धेरै परिवर्तन हुन्छ खेल्ने नेपालमा
1: तर अब भ्रष्टाचार सम्बन्धी कुशासन सम्बन्धी जुन सरकारले डन्डा चलाइरहेको छ त्यसमा चाहिँ हाई पाइरहेको छ नि त होइन कतिपय व्यक्तिहरू पक्राउ परेका छन्
2: कस्तो कुरा हुन्छ पूर्वाधारै ढङ्गले प्रतिशोध साध्ने गरिकन गरिएको कुरालाई हाई मानेर हुन्छ
1: उल्टो न्यायालयमाथि नै प्रश्न उठिरहेका छन् न्यायालय नै रिफर्म गर्नुपर्छ भन्ने विषय आइरहेको छ
2: घन्टी घन्टी समर्थकहरूलाई कसैलाई हाई भयो होला होइन कसैलाई हाई सन्चो होला तर ल के अरे चाहिँ ल के अरे चाहिँ रुल अफ ल होइन रुल अफ ल स्थापित गर्ने कुराको सन्दर्भ कानुनी राज्य र विधिको शासन स्थापित गर्ने कुराका सन्दर्भमा यो सही हो त तरिका मान्छेलाई पहिला थुन्ने अनि सुन्ने हुन्छ कि पहिला पर्याप्त मात्रामा प्रमाणहरू चाहिँ जुटाउने तथ्य जुटाउने अनुसन्धान गर्ने र जब प्रमाण र तथ्यका आधारमा चाहिँ यसले चाहिँ फ्रड गराएको छ अथवा यसले भ्रष्टाचार गराएको छ यसले चाहिँ यहाँ चाहिँ यति चाहिँ कमिसन खास छ यसले चाहिँ कमजोरी गराएको छ भन्ने कुरा आइडेन्टिफाई भइसक्यो अनि समाउने र कारवाही गर्ने हो मुद्दा चलाउने हो तपाईँलाई यहाँ त के भयो भने
1: 21 करोड दिएको दाबी गरिएका तपाईँकै पार्टीका उपाध्यक्षले बिना दरोडी छोड्नु भएको छ
2: यो व्यवस्था जुन व्यवस्थामा अहिले यिनीहरूले उपभोग गरिरहेछन् अहिलेको सरकारले उपभोग मतलब उपभोक्ता भन्छ व्यवस्थाको यो सरकार होइन राष्ट्रपतिको होइन हामी त निर्माण गरेर ल्यायौँ नि यो व्यवस्था
1: तपाईँले उपाध्यक्ष पनि त सुत्नु भयो नि त होइन अस्ति भर्खरै विष्णु पौडेलजी 21 करोड दिएको दाबी बिना दरोडी छोड्नु
2: ल्याउनका लागि यो व्यवस्था ल्याउनका लागि यति धेरै ठुलो लडाई लडेका है यति ठुलो त्याग बलिदान गरेका जेलनेल गरेका होइन पचासौँ वर्ष लडेका मान्छे पटक पटक चाहिँ राज्यको विभिन्न चाहिँ जिम्मेवारी निर्वाह गरेका मान्छे राज्य निर्वाह गरेका मन्त्री भएका उप प्रधानमन्त्री भएका मान्छेलाई है
1: सुकुम्बासीबाट एकैचोटि अग्रवाल भएका पनि भन्छन्
2: होइन तर आरोप त प्रमाणित हुनु पर्यो नि तथ्यको आधारमा भने अहिले भन्नुलाई ल के अरे रविलाई चाहिँ बालनलाई पनि विभिन्न खालको आरोपहरू लाग्छ नि त आरोप लगाएर मान्छेलाई मनोकाङ्क्षा पुरा गर्नका लागि मान्छेलाई चाहिँ आफ्नो मनका लड्डु झुसो खानका लागि कसैलाई कमजोर अपरिचित हत्या गर्नका लागि लगाइएको आरोपको कुनै चुक हुन्छ र तथ्य प्रमाणले चाहिँ त्यो कुरालाई पुष्टि गर्नु पर्दैन के भन्यो त तथ्य प्रमाणले किन चाहिँ विशेष अदालत जसमा अनि साधारण तारिखमा छोड्नु पर्ने स्थिति कसरी आयो बिना प्रमाण चाहिँ छोड्न सक्छ
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भनिसक्नु भयो के मैले न्यौपाने जिल्ला अब न्यायालय नै पुनर्संरचना गर्ने बेला आइसक्यो भनेर
2: न्यायालय होइन जनताले राष्ट्रपतिलाई पुनर्संरचना गर्छन् बिचारै यो खालको दम्ब यो खालको झन्डा होइन आफूलाई चाहिँ उसका सभापति उनीहरूका सभापति रवि लामी
1: न्यायाधीशमाथि नै प्रश्न उठ्न थालिसक्यो महर्जी
2: उनीहरूका छोड्दाखेरि चाहिँ उनीहरूका ती संगठित अपराध विरुद्धका सम्पत्ति शुद्धिकरणका मुद्दाहरू फिर्ता अदालतबाट फिर्ता लिँदाखेरि चाहिँ त्यहाँ चाहिँ प्रश्न नउठ्ने र त हि यो सँगसँगै जीवी राईदेखि लिएर छवि कगजका मुद्दाहरू चाहिँ
1: होइन यो साधारण कार्यक्रममा छोड्नु पर्ने थियो भने 25 दिनसम्म किन थुनामा राखेको या त नियत त राम्रो देखिएन नि त होइन 25 दिनसम्म थुनामा राखेको छ छुट्या छ होइन होइन अब यो किन चाहिँ त्यसो भए सरकारी वकिलको कमजोरी देखियो कि प्रतिवादी प्रतिपक्षीहरूको कमजोरी देखियो कि विश्व पौडेलमाथि नै पनि त गाउँ भयो नि त होइन पूर्वाग्रह
2: सरकारको प्रतिशोधपूर्ण व्यवहार सरकारको प्रतिशोधपूर्ण नीति होइन र
1: चाहिँ
2: यस्ता कुराले उहाँहरूको चाहिँ अहिले उद्देश्य एमालेलाई सघाउने उद्देश्यका साथ लागिरहनु भएको छ म उहाँलाई के भन्छु भने तपाईँहरूको यस्ता व्यवहार यस्ता कार्यशैली एमाले सकिँदैन एमाले त झन् बलियो भएर आउँछ किन भन्दा रक्तबीजहरूको पार्टी हो एमाले भनेको यस्तो खालका दमन यस्ता खालका व्यवहार यस्ता खालका चाहिँ होइन राज्य आतंकले एमाले सकिन्छ त एमाले सक्नको लागि त उहाँले राम्रो काम गर्नु पर्यो नि सबै सकिन्छ राष्ट्रियताका पक्षमा काम गर्नु पर्यो लोकतन्त्रका पक्षमा काम गर्नु पर्यो जनजीविकाका पक्षमा काम गर्नु पर्यो जनताका अपेक्षाहरू आशाहरू जुन प्रकारको विश्वास र भरोसाका साथ जनमत प्राप्त गर्नुभएको छ त्यसलाई रक्षा गर्ने गरिकन अगाडि बढ्न पर्यो होइन संविधानको कार्यान्वयन गर्नु पर्यो कानुनी राज्य र विधिको शासनको चाहिँ प्रत्याभूति दिलाउनु पर्यो आम मान्छेलाई दण्डहीनताको अन्त्य गर्नु पर्यो है समाजमा रहेका यस्ता खालका अनुशासनहीनता अराजकता दण्डहीनता मान्छेलाई चाहिँ दिउँसै मार्छु भन्ने यस्ता खालको अन्त्य गर्नु पर्यो रोजगारी सिर्जना गर्न पर्यो होइन शिक्षालाई चाहिँ सर्वसुलभ बनाउनु पर्यो स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्यो गरिरहेको छ चाहिँ शिक्षामा कर लगाएको छ स्वास्थ्यमा कर लगाएको छ बिजुलीमा कर लगाएको छ रोजगारी केही छैन पुँजी बजार पर सिद्धिसक्यो 5 खर्बभन्दा बढीको चाहिँ 5.5 खर्बभन्दा बढी पुँजी पलायन भइसक्यो होइन कतिर व्यापारीहरू चाहिँ त्रसित छन् तपाईँको रोजगारी एउटा सिर्जना भएको छैन मान्छे दिनभर डेबाई डे तपाईँको चाहिँ विदेश जाने मान्छेहरूको घरको बढिरहेको छ है उतातिर कर्मचारीहरू आन्दोलित छन् उतातिर विद्यार्थी आन्दोलित छ उतातिर चाहिँ तपाईँको शिक्षकहरू पनि उता त्रसित छन् पुस्तकार त्यसै त्रसित छन् अनि यसो जताततै त्रास सिर्जना गरेर जताततै चाहिँ यस्तो खालको राज्य आतंक सिर्जना गरेर अनि देश बन्छ
1: अनि प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध कस्तो छ अहिले के जानकारी पाउनु भएको छ तपाईँले
2: के संकेत गर्न सक्छु भने होइन तपाईँको 6 महिनामा अबको 6 महिनामा रासपा भित्र धेरै ठुलो भारभैलो सिर्जना हुने
1: रासपा होइन क्या रासपा
2: भन्दैछु त मैले रासपा होइन रासपाभित्र धेरै ठुलो भारभैलो सिर्जना हुने
1: रासपा टुक्रिन्छ
2: त्यहाँभित्र न कुनै चाहिँ अनुशासन छ न कसैको कसैलाई प्रति कोही प्रति चाहिँ त्यहाँ कुनै होइन जवाबदेता छ न कुनै अनुशासन छ न कुनै जिम्मेवारी पनि
1: छ
2: कस्तो छ भने राष्ट्रपा त कस्तो छ भने त्यो पण्डितको 52 बाजे छ नि 52 बाजेको घरको गाई जस्ता छन् क्या त्यहाँ सबै ठाउँबाट दाम पाएर ल्याएको अनि त्यो छोडिदिने भने त्यो आफ्नो ठाउँतिर जान्छ नि भोलि त्यो एउटा दाम सबै अहिले
1: टाढाबाट ल्याएका त फेरि 2-4 दिन गोठमा बाँध्यो भने त त्यही आउनु खोज्छन् नि फेरि 52 बाजेकै घरतिर पनि आउँछन् धेरै गाई
2: होइन 2-4 दिनपछि छोडिदिएपछि आफ्नै ठाउँ फर्किनेवाला छन् त्यही धेरै ठुलो भाँडो हुनेछ तर त्यसले चाहिँ एउटा ठुलो दुर्घटना
1: देशले निकास पाउँदैन नि त यसरी त देश त बिग्रियो नि त
2: पाउँदैन देश त्यही त
1: भने पार्टी फेल हुने व्यक्ति फेल हुने कुरा भएन क्या अब स्टेटको
2: एउटा परिस्थितिले एउटा चाहिँ जम्मै यहाँ चाहिँ भ्रममा पारेर है अल्गोरिजम सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रममा पारेर मान्छेलाई चाहिँ झुट बोलेर के नै गर्छु आकाशको तारा खसाल्छु भनेर चाहिँ 100 दिनको मात्रै छैन हामीलाई 100 दिनको मात्रै चाहिँ सरकार चलाउनु दिनुहोस् हामी के गरिदिन्छौँ भनेर रविजीले भन्नुभयो होइन बाहिरबाट यसरी मान्छे ल्याउँछौँ यहाँ यसो गर्छौँ उसो गर्छौँ भनेर 100 दिनको चाहिँ म्यान्डेट मागेर आए अब यो त्यो गरेनन् है त्यस कारणले अब यो चाहिँ जनमत जुन तहको जुन किसिमको जुन तहको जनमत प्राप्त गरेका छन् यसको रक्षा गर्न सक्दैनन् भन्ने कुरा चाहिँ यिनीहरूका व्यवहार कार्य
1: रवि लामिछाने जी चाहिँ परिपक्व भएर आउनुभयो होइन पछिल्लो समय
2: दुर्भाग्य के भने नि सेनजी नेपालमा नेपालमा दुर्भाग्य के भने जब यति धेरै ठुलो जनमत प्राप्त गर्छ त्यसको रक्षा गर्न सकेको त्यसको सदुपयोग गर्न सकेको
1: होइन होइन महरजी तपाईँले अस्ति पनि एउटा त्यहाँ कार्यक्रममा होइन त्यो क्यान्टिनमा चिया गपमा पनि भन्नुभएको थियो तर रविजी चाहिँ परिपक्व हुँदै आउनु भएको छ रविजी प्रधानमन्त्री चाहनुहुन्छ होइन तपाईँहरू अब
2: होइन भए राम्रो त्यो त उहाँहरूको
1: पार्टीभित्र
2: अहिलेको बालनजी भन्दा रविजी प्रधानमन्त्री हुने हुँदा चाहिँ राष्ट्रवाद पार्टी पनि जोगिन्छ जस्तो लाग्छ मलाई अघि अलिकति रुल अफ ल पनि इस्टाब्लिस हुन्छ होला र अब केही चाहिँ देशले एउटा सही दिशा लिन्छ होला तर अब अहिले त कस्तो छ भने यो अब बालनको नेतृत्वको सरकार त टोटल्ली टाउकोले टेकेर उल्टो दिशातिर हिँडिरहेका छ अब यो कहाँ गन्तव्यमा पुगेर
1: रवि लामिछाने प्रधानमन्त्री भइसके पछाडि पनि त तपाईँहरूको भूमिका त यही त होला नि त फेरि रविको क्षेत्र
2: भूमिका होइन हामी त विपक्षमा छौँ है हामी प्रतिपक्ष हौ त्यस कारण हाम्रो काम त सरकारको लाइक गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नै हो हामी अब उहाँले चाहिँ राम्रो गर्दा राम्रो भन्छौँ नै होइन तर कमी कमजोरी गरेछ भने त रवि आउँदा पनि हामी जो आउँदा पनि कमी कमजोरी गरे भयो त भन्छौँ नि त तर मलाई लागेको के भन्दा अब जनमत उहाँहरूसँग संख्या उहाँहरूसँग त्यहाँ यस्तो बेलामा तुलनात्मक रूपमा रविजीको नेतृत्व चाहिँ अलिक बढी र त्यो चाहिँ सही दिशातिर हिँड्छ कि भन्ने मेरो अनुमान हो उहाँको जस्तो अहिलेको उहाँको भूमिका उहाँका चाहिँ अभिव्यक्तिहरू उहाँका सबै कुराहरू हेर्दाखेरि
1: है
2: मलाई त्यस्तो लाग्छ
1: अब जाँदा जाँदै नेपाली जनतालाई के भन्नुहुन्छ यतिखेर चाहिँ अब तपाईँहरू त एकदमै संकीर्ण सानो अङ्कगणितको हिसाबले त कमै हुनुहुन्छ होइन सानै दल बन्नुभयो नेकपा एमाले हेर्नुहोस् त अब 79 सिटबाट एकैचोटि 25 सिटमा झर्नुपर्ने बाध्यता त व्यापक छ निकै बल्याङ्गै खाइयो होइन अब यसलाई चाहिँ
2: अघिल्लो संसदको राष्ट्रसभा भन्दा हामी ठुलो नै छौँ अहिले पनि
1: अब होइन अब अघिल्लो संसदको राष्ट्रसभा त कति महिनाभित्र आएको थियो होइन तपाईँहरूको त इतिहास लामो छ नि त होइन अब
2: पच्चिस सिटलाई त्यसरी धेरै नजरअन्दाज पनि गर्न हुँदैन त्यो पनि एउटा यथेष्ट संख्या हो संसदमा एउटा मान्य नै आफैमा प्रशस्त मात्राको एउटा सर्व हुनुहुन्छ
1: तर अब चाहिँ अब यो अवस्था आउनुका पछाडि चाहिँ कतै कतै नेतृत्वको पनि भूमिका राम्रो रहेन होइन नेतृत्व पनि अलिकति परिवर्तन गर्नुपर्छ भन्ने दिशामा तपाईँहरू एकमतै हुनुहुन्छ नि त अहिले त होइन
2: ठिक छ त्यो त पार्टीभित्रको कुरा पार्टीभित्र छलफल भइरहेको छ के गर्छ एमाले पार्टीले गरिहाल्छ आफ्नो पार्टीलाई चाहिँ
1: अब अहिले उहाँहरूले एमालेको नेतृत्व लिन तयार हुनुहुन्छ तपाईँ एमालेको नेतृत्व लिन सक्नुहुन्छ युवाको हिसाबले
2: मैले अस्ति संसदमा बोलेको सुन्नुभयो नि मान्छे 4 वर्ष राजनीति गरेर प्रधानमन्त्री बन्ने आँट गर्छ म त 38 वर्ष राजनीति गरेको छु त नआँट्ने कुरा हुन्छ र भन्ने परिस्थिति आएको
1: होइन तपाईँ संसदमा बोल्ने त हो नि गुन्डु पुगिसकेपछि तपाईँको बोली चाहिँ फुट्दैन नि
2: किन नभन्नु हामी कुरा राख्छौँ
1: गुन्डुभन्दा 5 मिटर अगाडि पुगिसके पछाडि त सबै कुरा बिर्सिहाल्नुहुन्छ होइन
2: नबोल्ने होइन नि कोहीसँग तपाईँलाई अघि थुप्रो भने कोहीसँग डराइँदैन कोहीसँग चाहिँ अनावश्यक रूपमा होइन त्यसरी चाहिँ हुँदैन अब एउटा श्रद्धाले चाहिँ सम्मान गर्ने कुरा एउटा कुरा होला होइन त्यो डरले पर्सिने कोहीसँग हुँदैन त्यस्तो हुँदैन हामी एमाले पार्टीलाई पनि राम्रो बनाउँछौँ कि देश पनि बनाउँछौँ र अब संसदमा हामी सशक्त भूमिका खेल्छौँ संख्या सानो भए पनि हाम्रो त्यहाँ गुणात्मक उपस्थिति छ त्यो संख्यालाई चाहिँ अघि अर्को पल्ट हामी त्यसलाई कम्तीमा पनि 5 गुणाले गुण्ने गरिकनको सांसद ल्याउने गरिकनको हामी त्यो एक्सचेन्ज गर्छौँ
1: कति वर्षपछि 20 वर्षपछि कति वर्षपछि कति वर्षपछि
2: 5 वर्षपछि 5 गुणा 5 गुणा 5 गुणा 5 गुणा 5 गुणादेखि 6 गुणाले गुणेर हामी चाहिँ संसदमा हाम्रो सांसदहरूको संख्या बनाउने गरिकन हामी काम गर्छौँ नि
1: कसको नेतृत्वमा एमाले
2: नेकपा एमालेको नेतृत्वमा नेतृत्व त आवधिक कुरा हो जो पनि हुन्छ नि बिचमा जे पनि हुन्छ
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद अहिले
2: धन्यवाद खेमजी धेरै धेरै धन्यवाद सहित हस्

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: चार वर्षको

0: 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि बैंकमा खाता खोल्दिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग बैंक गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक, डिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता कानूनका जानकार एवं फुटबल खेलका प्रेमी बाबुराम दाल हुनुहुन्छ। दालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: हजुर नमस्कार।
3: होइन, तपाईँले समर्थन गरेको टिम स्पेनले विजयी हात पार्यो फिफा विश्वकप 2026। रातभरि गेम हेर्नुभयो, कस्तो अनुभूति भयो?
4: मैले पूरै गेम हेरे आज, र स्पेनले वास्तवमा धेरै नै राम्रो खेल खेल्यो। दुई वर्षदेखि उसले हारेको पनि छैन, अहिलेसम्म भएको अरू खेलहरू हारेको पनि छैन, र ऊ वास्तवमै लायक थियो, अहिले जित्नको लागि लायक थियो र जित्यो। त्यसको लागि म स्पेनलाई धेरै धेरै बधाई भन्न चाहन्छु।
3: होइन, स्पेनबाट चाहिँ के सिक्न पर्छ अरूहरूले? यो चाहिँ एउटा खेल हो, होइन, फुटबल चाहिँ खुट्टाले खाल्ने हो, होइन, तर चाहिँ यो खेलको सन्देश चाहिँ के हुन सक्छ?
4: अब त्यसबाट मैले पुरै खेल हेरेँ। अब त्यहाँ चाहिँ नि तपाईँको यो स्कोर हेर्दा पनि करिब करिब 8 चाहिँ त्यो एउटाले अर्कोलाई दिने जुन पास हुन्छ त्यो चाहिँ सफलतापूर्वक दिएको भनेर हामीले देख्यौँ, स्कोरमा पनि देख्यौँ। र यति राम्रोसँग उनीहरूले पास दिएर खेले एकअर्काको बिचमा, यति समन्वय थियो उनीहरूको खेल खेलाडीहरूको बिचमा, कति बेरसम्म त अर्को खेलाडीले त्यो बलै पाउँदैन थियो। त्यति राम्रोसँग उनीहरूले खेलेकोमा स्पेन खेलाडीहरूलाई म धेरै धेरै एउटा चाहिँ एसियाको एउटा सानो देशको तर्फबाट म धेरै धेरै बधाई भन्न चाहन्छु।
3: एउटा कुरा चाहिँ यो पास खेल्दाखेरि, मिलेर खेल्दाखेरि, मिलेर जुटेर जाँदाखेरि, होइन, गेममा त विजय हासिल गर्न सकिँदो रहेछौ, एक्लै बृहस्पति बन्न खोज्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ, होइन, त्यो एउटा सन्देश हो नि त।
4: यसमा विवादै छैन, एकदमै मिलेर जाँदाखेरि विपक्षीलाई उनीहरूले बलै दिएनन्, उनीहरूले यति यति गरे कि आफ्नो खुट्टामा मात्रै बललाई राखे। उनीहरूले जम्मा 350 चोटि चाहिँ पास गरेको देखियो, यिनीहरूले झन्डै 800 चोटि चाहिँ पास गरेको देखियो। स्कोर उहाँहरूले निकालेको स्कोरमा पनि त्यो देखिरहेछ, फिफाको स्कोरमा। त्यस कारणले गर्दाखेरि मिलेर जाने, एकअर्कालाई सहयोग गर्ने, एउटाले अर्कोलाई चाहिँ कोअपरेसन गर्यो भने जुनसुकै कुरा पनि सफलता मिल्छ भन्ने कुरा चाहिँ यो खेलले चाहिँ देखाएको कुरा म निवेदन गर्छु।
3: उमेरले पनि नछेक्दो रहेछ नि त, एमालले कमालै गरे नि, होइन?
4: एमालले एकदमै कमाल गरे, र कस्तो हुन्छ भन्नुलाई पनि सानो उमेरको मान्छेहरू भनेको धेरै तीक्ष्ण बुद्धिको हुन्छ। जति सानो उमेरको भयो त्यति उसको बुद्धि धेरै तीक्ष्ण हुन्छ, उसले त्यो तीक्ष्णता देखाएको हामीले राम्रोसँग अनुभव गर्यौं।
3: तर अब नेपाली राजनीतिक का चाहिँ फुटबल खेलाडीहरू उता एकान्तवासमा भेट्नु भएछ स्वर्णिम र रविजी, यसको सन्देश चाहिँ के हुन सक्छ? उहाँले त आफूमा झुकेर बलायो भने पास गर्छु भन्नुभएको थियो, फेरि अर्थमन्त्रीसँग रातारात एक्लै बस्नु भएछ।
4: होइन होइन, यसमा कसैले पनि शंका नगरौं। एउटा पार्टीको सभापतिले आफ्नो उपसभापतिसँग अथवा अहिले वर्तमान चाहिँ दोस्रो वरियताको मन्त्रीसँग यसरी बस्नु, यसरी लामो चाहिँ छलफल गर्नु, यो धेरै नै राम्रो कुरा हो। आजभन्दा अगाडि प्रधानमन्त्रीहरूले यसरी गरेको हामीलाई थाहा छैन, पार्टी सभापतिले पनि गरेको हामीलाई थाहा छैन, र उहाँले राम्रो सुरुवात गर्नुभएको छ। यसै गरी कुरा बुझ्ने, के हो वास्तविकता बुझ्ने, त्यसपछि चाहिँ सरकारलाई निर्देशन गर्ने, अनि सरकार प्रमुखसँग बसेर छलफल गर्ने, अनि समाधान निकाल्ने, जुन चाहिँ रविजीले सुझबुझपूर्ण काम गरिरहनु भएको छ। रविजीको उमेर भन्दा धेरै नै परिपक्व काम गरिराखेको मैले पाएको छु। रविजीले अहिले जे गर्नुभएको छ मलाई चाहिँ ठिक लागेको छ।
3: होइन, उहाँहरू एक्लै एक्लै भेट्दाखेरि त अहिले तरङ्ग छ नि त, होइन, राजनीतिक
4: मलाई के लाग्छ भने बालेनजीले यसमा कुनै चाहिँ किसिमको तरङ्ग मान्नुपर्ने कुनै अवस्था छैन, किनभने जसले जोसँग पनि भेटेर पार्टी सभापतिले उहाँका मन्त्रीहरूसँग भेट्नै नहुने भन्ने कुरै छैन, उहाँको उपसभापति पनि हो प्रधानमन्त्रीको, जसरी अर्को मन्त्री हुनुहुन्छ त्यसै गरी रविजीको उपसभापति पनि हो उहाँ। त्यसले गर्दा सरकारलाई सहयोग पुग्छ, बालनजीले पनि कुनै गरेको कमी कमजोरी रहेछ भने उहाँले नजिकबाट थाहा पाउने मौका भयो रविजीलाई र बालनजीलाई पनि भोलि मैले चाहिँ अब सुझाव पाउने भए राम्रो कुरा मैले अब सुन्न पाउने भए भनेर बालनजी खुसी हुनुपर्छ भन्ने लाग्छ।
3: तर लामो छलफल पछि अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको भन्ने आएको छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्छ, सरकारलाई पार्टीले लगाम लगाउनुपर्छ, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिन्छु भन्नुभएको छ उहाँले।
4: होइन, यसमा चाहिँ के छ भने रवि बालनजीले कतिपय कुराहरू सुधार्नुपर्छ, त्यो हामीले पनि सार्वजनिक रूपमा भनिराखेका छौँ। उहाँ एउटा पार्टीको के अरे चाहिँ वरिष्ठ नेता पनि हो र त्यसै गरी सँगसँगै देशको प्रधानमन्त्री पनि हो। देशको हामी सारा नेपाली जनताहरू जो उसलाई भोट हाल्ने होलान् नहाल्ने होलान्, आफ्नो प्रधानमन्त्रीले के भन्छ, आफ्नो प्रधानमन्त्रीको मनमा के छ, आफ्नो प्रधानमन्त्रीले काम गरिरह होला, त्यो एकदमै राम्रो काम छ, उहाँले राम्रो काम गरिरहनु भएको छ। तर सँगसँगै उहाँले जनतालाई कुनै न कुनै तरिकाले सम्बोधन गरिरहनुपर्छ। यो चाहिँ के छ भने विश्वमा उहाँले अरू देशको प्रधानमन्त्री राष्ट्रपतिहरूलाई हेर्नुहोस् न, जसले कार्यकारी चलाइरहनु भएको छ, उनीहरू सबैले जनतालाई सम्बोधन गरिराखेको हुन्छ। त्यस कारणले तपाईँले कुनै न कुनै तरिकाले जनतालाई सम्बोधन गरिराख्नुपर्छ, चाहे सदनबाट होस्, चाहे स्ट्याटस लेखेर होस्, चाहे भाषण गरेर होस्, चाहे तपाईँहरू जस्तो पत्रकार साथीहरूलाई अन्तर्वार्ता दिएर होस्। उहाँले त्यो सम्बोधन गर्नुभएको छैन, उहाँको ठूलो गलत हो। उहाँ चाहिँ नि साक्षात्कार जनतासँग हुनै पर्छ।
3: होइन, अब यो कहाँ पास दिइराख्नु, खालि त्यो झमेला भनेर चाहिँ गोलान्न खोज्या त होइन नि?
4: अब होइन, त्यसरी झमेला भनेर चाहिँ उहाँले सोच्न पाउनुहुन्न, किनभने उहाँ आफ्नो घरको प्रधानमन्त्री होइन नि, उहाँ देशको प्रधानमन्त्री हो। त्यस कारणले देशका जनता जो 3 करोड जनताहरू छन् मेरो प्रधानमन्त्री के हो भनेर विश्वस्त हुन चाहन्छन्, उहाँसँग उहाँसँग कुरा सुनेर खुसी मान्न चाहन्छन्, आनन्द लिन चाहन्छन्।
3: उहाँलाई रविजीले भने के, रविजी अब सिधै गोलान्ने लाइनमा त हुनुहुन्न कतै?
4: हुनुहुन्न। रविजीले मलाई लाग्दैन, रविजीले त्यस किसिमको अहिले जम्मा चाहिँ 3 महिना 4 महिना प्लस हुँदैछ,
3: असन्तुष्टि व्यापक छ नि त पार्टीभित्र प्रधानमन्त्रीको शैली।
4: होइन, रविजीले त्यो मिलाएर लिएर जानुहुन्छ र रविजीलाई मिलाउनलाई सजिलो पार्ने काम चाहिँ बालेन्द्र शाहजीले पनि गरिदिनु पर्छ।
3: होइन, यसलाई थाहा छ, अस्ति विधानमा एउटा नत्थी लाउने प्रोभिजन आइसक्यो नि, होइन, सभापतिले चाहेमा फिर्ता बोलाउने।
4: होइन, त्यो एउटा चाहिँ कहिलेकै चेकअन ब्यालेन्सको लागि ल्याएको होला, त्यो त मैले पनि तपाईँलाई पहिला पनि मैले जाने के अरे प्रेसलाई भनिसकेका छु। त्यो नत्थी लाउने व्यवस्था वास्तवमा पार्टीले गर्नुपर्छ, है, त्यो गरे त ठिक छ। त्यो पार्टी जीवले पुच्छर हल्लाउने होइन, जीवले पुच्छर हल्लाउनुपर्छ, पुच्छरले जीवलाई हल्लाउन मिल्दैन कुनै पनि जीवलाई। त्यसले गर्दाखेरि त्यो जीव भनेको चाहिँ पार्टी हो र पुच्छर भनेको चाहिँ सरकार हो। त्यस कारणले पार्टीले यसरी चाहिँ के अरे गुप्तवासमा बस्ने, खुल्ला बासमा बस्ने, छलफलमा राखिने, प्रधानमन्त्रीसँग 4 घण्टा अस्ति बस्नुभयो, अहिले स्वर्णिम आगलेसँग दिनभरि बस्नुभयो, रातभरि, त्यस कारणले गर्दा रविजीले गरिराखेको सुझबुझ राम्रो छ भन्ने लाग्छ मलाई।
3: तर अब सरकारप्रति धेरै आशा छ होइन, जनताको एकदमै चाहिँ निराश भएको जनताहरू पनि आशा छ। यहाँलाई राम्रोसँग थाहा छ, सिंहदरबार अगाडिका दृश्यहरू हेर्नु भएको छ, आक्रोशहरू हेर्नु भएको छ, असन्तुष्टिहरू हेर्नु भएको छ, होइन, बग्रेल्ती छरिएर आयो नि त असन्तुष्टिहरू चाहिँ पछिहरूको।
4: होइन, असन्तुष्टि यस्तो छ, असन्तुष्टिहरू त अब सम्बोधन धेरै हुन बाँकी छ, त्यस कारणले हो। दोस्रो कुरा चाहिँ असन्तुष्टिहरू चाहिँ कति किन पनि आइरहेछन् भने यो सरकारले गर्छ भनेर पनि एउटा आशले पनि असन्तुष्टिहरू चाहिँ मान्छेले देखाइरहेछ, किनभने अरू सरकार हुँदाखेरि यिनीहरूले गर्दैन, जति गरे नि केही हुँदैन, यिनीहरू चाहिँ गैँडाको छाला हो भन्ने सोच्थे भने अहिलेको सरकार चाहिँ एक्टिभ हुन्छ, हामीलाई भेट्न आउँछ, गृहमन्त्री उहाँ घर घर गएर मान्छेलाई भेटिरहनु भएको छ, जिल्ला जिल्लामा हिँडिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो सरकार भनेको जीवन्त छ, यसले हामीलाई हेर्छ भनेर पनि मान्छेहरू धेरैभन्दा धेरै चाहिँ उनीहरूलाई गुनासो गर्न गएका होलान् भन्ने लाग्छ मलाई।
3: अब तपाईँ ढुक्क हुनुहुन्छ, 5 वर्षमा कायापलट हुन्छ वा चाहिँ राष्ट्रमा टुक्रिने सम्भावना छ?
4: अब राजसपा टुक्रिने त मलाई लाग्दैन, हेर्नुहोस्, किनभने टुक्र्याउनलाई भर्खरका केटा मान्छेहरू छन्, यिनीहरू त्यत्रो ठुलो युगो लिएर बस्दैनन्। बुढाखाडा मान्छेमा जति युगो हुन्छ, केटाकेटी मान्छेहरूमा त्यति धेरै युगो हुँदैन, कारण उनीहरू सरी पनि छिटै भन्न सक्छन्, उनीहरू आफ्नो हिसाबले डिसिजन पनि छिटो गर्न सक्छन्। त्यस कारणले उनीहरूले टुक्र्याएर जान्छन्, बिगार्छन् भन्ने कुरा त मलाई लाग्दैन, हेर्नुहोस्, है। तर चाहिँ के छ भने उनीहरूले सुझबुझपूर्ण तरिकाले आफूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ।
3: भनेपछि 5 वर्षसम्म निरन्तर रूपमा यो सरकारले देश र जनताको पक्षमा काम गर्छ, देश सुशासनयुक्त ढंगले अगाडि जान्छ भन्नेमा तपाईँ ढुक्क नै हुनुहुन्छ?
4: मलाई करिब करिब ढुक्क छु, किनभने हामी यस्तो कुरा धेरैचोटि देखेर आएको, हेर्नुहोस्, हामीले 36 सालको चाहिँ त्यो जनमत संग्रह पनि देखेको, गिरिजा प्रसादले पनि बहुमत ल्याएको, केपी ओलीले दुई तिहाई ल्याएको, प्रचण्डले पनि झन्डै दुई तिहाई ल्याएको, यो सबै हामीले देखेर यिनीहरू फेलियर भएको हामी देखेर आएको। त्यसकारणले यो सरकार पनि फेलियर भयो भने नेपाली जनताको आँखाबाट रगत आउँछ, हेर्नुहोस्, आँसु मात्रै होइन। त्यसकारणले यो सरकारलाई फेलियर हुने कुनै छुट छैन, यिनीहरू फेलियर हुने होइन, यिनीहरूले काम देखाउनुपर्छ, यिनीहरूले काम गर्नुपर्छ। हामीले पनि त्यही भएर यो सरकारलाई राम्रो काम गरोस् भनेर समर्थन गरेका छौँ।
3: हस्, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता, कानूनका जानकार, फुटबलका प्रेमी क्रेजी बाबुराम दाहाल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछौँ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

the summer, back as bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
1: हामी पालिका बसमा उपस्थित भइसकेका छौं र विशेष गरी पालिका बसमा आज कुराकानी गर्न चाहन्छु छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम भामजी। नेपाली बहसको पालिका बसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, गुड मर्निङ।
1: अब तपाईँको नगरपालिका छायानाथ रारा नगरपालिका होइन, अब स्थानीय तहको काम कर्तव्य अधिकारहरू यसलाई घर घरको सिंह दरबार भन्छन् जनताले। कतिपय ठाउँमा त सिंहहरू जन्म्या छन् होइन, कतिपय ठाउँमा चाहिँ सेवकहरू पनि जन्म्या छन्। तपाईँ सेवक पर्नुहुन्छ कि सिंह पर्नुहुन्छ?
2: अब विश्लेषण अब आफ्नो आफ्नो तरिकाको। अब विशेष गरी अब हामी चाहिँ वास्तवमा सेवक भएर नै हामीले चाहिँ काम कार्य प्रक्रियाहरू अगाडि बढाउने हो। त्यस कारणले अब चाहिँ यसमा रक्तदान, मतदान, भूमिदान, बलिदान र कन्यादान भन्ने हुन्छ। यसमा विशेष गरी हामीले चाहिँ मतदान पाएका हुन्छौँ, यो मतदानलाई चाहिँ दुरुपयोग हुन नदिनको लागि हामीले चाहिँ सेवक भएर जन्मिनुपर्छ र सेवक भएर काम गर्नुपर्ने।
1: दान भनेको पुण्य काम हो होइन, दान कसैलाई पनि दान दिने भनेको महान काम हो। तपाईँहरूलाई नागरिकहरूले दान दिएर महान काम गरेका छन्, तपाईँहरूले पनि महान काम गर्नु भएको छ। विशेष गरी तपाईँको नगरपालिकाका जनताहरू सन्तुष्ट हुनुहुन्छ आज भामजी तपाईँबाट?
2: विशेष गरी हामी अब जनताप्रति उत्तरदायित्व हुने किसिमका कामहरू हामी शिक्षा, स्वास्थ्य, अब त्यस्तै पशु, कृषि, भौतिक पूर्वाधार निर्माणमा यावत कामहरू अब पालिका भनेको चुलाको सरकार हो। विशेष गरी प्रदेश सरकार र अहिले संघीय सरकारको कुरा हेर्ने हो गर्ने हो भने हामी अब साबिकको कडालीमा कुनै पनि चाहिँ अहिलेसम्म रोड पेज नगरेको, अन्य चाहिँ पुल पुलेसाहरू नगरिदिएको यो संघीय सरकार र प्रदेश सरकारको दायित्वभित्र पर्दछ। हामीले अब नुनदेखि सुन, सियोदेखि धागो, एजीहरू कामहरू जस्तै अब आपत पर्दा पनि स्थानीय तह, विपद पर्दा पनि स्थानीय तह, हरेक कुराहरू चाहिँ अब नुनदेखि सुन, सियोदेखि धागो भनौँ न, विभिन्न किसिमका एबिसिडी कामहरू हामीले चाहिँ पालिकामा सीमित स्रोत साधनका बावजुद गर्नु परेका हुन्छ। त्यो चुलाको सरकारको चाहिँ एउटा पत्याउती र सिंहदरबारको अधिकार भन्ने कुरा पनि त्यही हो। जस्तै पहिला पुरानो संरचनामा ऐन नियम कानूनहरू बन्दैन थियो त्यतिखेर, पुरानो संरचना जीविस गाविस हुँदाखेरि। अब अहिले संघीयता आइसकेपछि न्यायालय त्यहीँ छ, त्यसपछि क्याबिनेट त्यहीँ छ, त्यसपछि कानून नीति निर्माण बनाउने कुराहरू त्यहीँ छ। सबै कुराहरू अब स्थानीय सरकार सञ्चालन ऐन नेपालको संविधान 2072 दिइसकेपछि त्यही अनुसारको खाकाले हामीले काम गरेका छौँ। अहिले पछिल्लो पटक यो चाहिँ संघीयताको ढाँचाले अलि यो मोर्टालिटीलाई अलिकति चाहिँ तुवाउने किसिमको केही हाम्रा अधिकारहरू चाहिँ कुण्ठित गरेको यो देखिँदैछ। त्यस कारणले अब यसको लागि यो देखिनु नै हाम्रा अधिकारहरू, स्थानीय तहका अधिकारहरू चाहिँ वञ्चित गर्नु नै जनता लाई चाहिँ दुःख दिनु र सिंहदरबारको अधिकार अझै चाहिँ गाउँमा नपुगेको महसुस हुनु हो। हजुर, विशेष
1: होइन, अब यो केन्द्रसँग प्रदेशसँग कतिको सम्बन्ध छ? हुन त अब अहिले चाहिँ धेरै बजेटहरू चाहिँ कटौती गरिएका विषयहरू पनि आएका छन् होइन। अब तपाईँहरूलाई चाहिँ अब स्थानीय सरकार भइसकेका नाताले जनताका प्रत्यक्ष गुनासाहरू सुन्नुपर्ने पनि हुन्छ। अब राष्ट्रपालले त अब स्थानीय तहमा निर्दलीय सरकारको परिकल्पना गर्दैछ फेरि होइन, दलहरूले बिगारे भन्ने छ अब राष्ट्रपालको एउटा निष्कर्ष छ, किनभने यो देशको ठूलो पार्टी हो अहिले सत्ता सञ्चालन गरिरहेको एउटा परिस्थिति छ।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 10 बज्यो।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98604258443।
7: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ।

0: त भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-097-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-433।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
1: भिटामिन डी,
7: भिटामिन बी12,
1: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भयो छ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98 510 63 802, 98 510 63 802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।

0: कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुबा क्रङयुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: बाबा म चाँडै स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे के
5: हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010-520-542
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
8: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
9: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
8: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
10: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
8: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
11: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
12: Thank you.
11: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
11: 9860248543।
9: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-433।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मन सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि. हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगरोस्.
2: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334.
0: ओ मेज्यू नमस्कार है.
4: नमस्कार नमस्कार मेज्यू नमस्कार.
0: ल बधाई छ है. बिहे गर्न लाग्नु भएछ.
4: ल धन्यवाद धन्यवाद मेज्यू. अनि

0: बधाईले मात्रै त पुग्दैन है मेज्यू, झन् त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
0: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
0: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57062 र 98229993।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: शुक्ल फाँटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला, बाँकीको खोजीको लागि ठूलो संख्यामा सेना परिचालन।
0: अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग पहिरोले अवरूद्ध, पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा।
1: सुकुम्बासी र भूमिहीनसँग जग्गाको लागि अन्तिम पटक निवेदन माग, प्रधानमन्त्री शाहले पुँजी बजारका सरोकारवालासँग छलफल गर्दै।
0: इरानमा लगातार 9 रात पनि अमेरिकाको शक्तिशाली आक्रमण, युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुग्यो।
1: र अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको च्याम्पियन, गोल्डेन बुट लगातार दोस्रो पटक एम्बापेलाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जगको जंगलमा बेलडाणी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजू राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाणीका 3 हिजो बेलुकी लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसै गरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका 19 बागफाँटाबाट प्रवेश गरेको 14 महिलाको समूह सम्पर्कविहीन छ। रणशील दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ। बागफाँटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक टेकबहादुर राउतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको बताउनुभयो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका 10 टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र शिवानी सुनार सम्पर्कविहीन भएको राउतले बताउनुभयो।
1: लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बख्यम स्थित मध्य पहाड़ी लोकमार्ग भने बाढ़ीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको याङबरक गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यस्तै खोटाङको दिक्तेल रूपाकोट मजुवागरी नगरपालिका 6 माटे खोला क्षेत्रमा मध्य पहाड़ी लोकमार्गको दिक्तेल भोजपुर सड़क खण्ड पनि पहिरोबाट पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढ़ीका कारण बीपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 4 र जुरी खोला र कोदारी स्थित अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। रजुवाको गोसाईकुण्ड गाउँपालिका 6 भोके झुण्डा स्थित पासङ लामो सड़क खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। चितवनको इच्छा कामना गाउँपालिका 3 फिस्लिङ स्थित पृथ्वी राजमार्गमा पहिरोले अवरूद्ध भएकोमा पहिरो हटाएपछि अहिले सवारी सञ्चालनमा आएको छ।
0: सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले एक सार्वजनिक सूचना मार्फत यस्तो आग्रह गरेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन पेश गर्नुपर्नेछ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्ने भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरिएको बताइएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज पूँजी बजार धितपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अहिले केही बेरमा शुरू हुने छलफलमा नेपाल धितपत्र बोर्ड सेबनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटीजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्सुरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने बताइएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढ़ीकरण, नीतिगत सुधारका प्रयास र समग्र अर्थतन्त्रका विभिन्न समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मदन पुरस्कार गुठीले 2082 मदन पुरस्कारको लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। आज जारी गरिएको विज्ञप्ति अनुसार यस वर्ष मदन पुरस्कारको लागि गुठीमा प्राप्त 298 पुस्तक मध्येबाट 10 कृति श्रेष्ठ सूचीमा छनौट भएका हुन्। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्ति अनुसार छनौट भएका श्रेष्ठ सूचीमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास, बिना जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुविदेको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्पर्श तथा नदिसको हिउँद रहेका छन्। यीमध्ये एक कृतिलाई मदन पुरस्कार 2082 प्रदान गरिनेछ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। विक्रम सम्मत 2012 स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक 2013 सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका 3 कृतिलाई पुरस्कार प्रदान गर्ने गरेको थियो। त्यस यता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि लगातार 9 रात भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग भएर आवत जावत गर्ने व्यावसायिक जल जहाजहरूमाथि इरानले पुर्याउन सक्ने खतरा कम गर्न भन्दै आक्रमण गरेको दावी गरेको छ। इरानका स्थानीय संचार माध्यमहरूका अनुसार अमेरिकाले निर्माणाधीन डार्की भीन आणविक ऊर्जा केन्द्र क्षेत्रमा कैयौं क्षेप्यास्त्र प्रहार गरेको छ। यस्तै समुद्रमा नौसैनिक नाकाबन्दी कडाईका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले 6 व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको दावी गरेको छ। उता उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एक अमेरिकी नौसेनाको मृत्यु भएको छ। यस घटनासँगै इरानसँगको जारी द्वन्दमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 17 पुगेको छ। द्वन्द रोक्ने प्रयास असफल भएसँगै दुवै देशबीचको आक्रमण उग्र बन्दै गएको छ जसका कारण पश्चिम एसियामा सुरक्षा चुनौती र युद्धको जोखिम झनै बढ़ाएको छ।
1: र अब खेल समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा निर्धारित 20 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको 106 मिनटमा फेरान टोरेजले गोल गर्दै स्पेनको जीत सुनिश्चित गरे। खेलको निर्धारित 20 मिनटको समयमा एन्जो फर्नान्डेसले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। स्पेनका कप्तान रोडिगो फर्नान्डेस कासान्ते रोडीले फिफा विश्वकप 2026को गोल्डन बल अवार्ड जितेका छन्। स्पेनलाई 16 वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका रोडीले प्लेयर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जितेका हुन्। यसैबीच गोल्डेन बुट भने फ्रान्सका स्ट्राइकर केलियन एम्बापेले जितेका छन्। उनले यो प्रतियोगिता भएर सर्वाधिक 10 गोल गरेका छन्। विश्वकपको इतिहासमा दुई फरक संस्करणमा गोल्डेन बुट जित्ने एम्बापे पहिलो खेलाड़ी बनेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुक्खा फाटा राष्ट्रिय निकुञ्जमा हराएका 17 मध्ये 3 महिला सकुशल फेला। बाँकीको खोजीको लागि ठूलो संख्यामा सेना परिचालन।
0: अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू पहिरोले अवरूद्ध। पृथ्वी राजमार्गको पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा

थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: केटाजौ आफै उताजौ आफै खैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: बाबा बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि

0: कहा आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
1: पाइप कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूटमा मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
1: 98167045 47।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरफोन पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802, 98510-63-802।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 525 542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 99 15 99।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 मा सम्पर्क गर्नु होला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, युपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट
0: छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
7: 9861975447
8: शरीर फुलेर घागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851010। सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ

0: यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ
5: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705544
11: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
3: कामरु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
10: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
10: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
5: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723
9: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ घरगहना बनाउने जिम्मा पनि माफलै दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचाँदी पसल कहाँ होला
3: ल स्टुडियो हरि आर्ट सुनचाँदी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
10: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
3: स्टुडियो हरि आर्ट सुनचाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203014 र 9860571266
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
13: पहिला मलाई विश्वास लाग्थ्यो यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
2: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौ, सही र आधिकारिक सूचना मात्र विश्वास गरौ। हामी सबै सचेत बनौ, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौ। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
8: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 怎么着？
1: 听不懂
0: 说的啥都不见，嘿，来这个。

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-01-34-29।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्से बजारको लागि 010-520-470।
12: 9 10 40 31 16 र 9 20 बजारको लागि 9851 20 49 90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9850 97 838 र 9802 40 723
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

上上上上，啊啊啊啊！

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
12: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: World Cup 2026 को अवसरमा सीसीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा छलफल शुरू सम्बन्धी खबरबाट, अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयका सचिवसँग छलफल थाल्नु भएको छ। अर्थ मन्त्रालयमा भइरहेको छलफल बजेट कार्यान्वयनमा मुख्य भूमिका खेल्ने मन्त्रालयका सचिवको सहभागिता रहेको छ। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायका साथै पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, गृह र रक्षा सहित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधि सहभागी हुनुहुन्छ। यता अर्थ मन्त्रालयमा बजेटबारे छलफल भइरहेला प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूँजी बजार र बीमा क्षेत्रका सरकारवालासँग छलफल गरिरहनु भएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयमा छलफल केन्द्रित छ। सरकारले विभिन्न 66 स्थानीय तहमा रहेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि आवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएको ढाँचामा 35 दिनभित्र फारम बुझाउन आग्रह गरेको हो। सूचना अनुसार जग्गा पाउन योग्य नागरिकले आज साउन 4 गतेदेखि भदौ 7 गतेभित्र आफ्नो वडामा खटिएका लगत संकलन मार्फत निवेदन पेश गर्नुपर्नेछ। यो व्यवस्था कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 19 जिल्लामा 66 पालिकामा लागू हुनेछ। समितिले लगत संकलन दोस्रो पटक सूचना आइसकेका स्थानीय तहको हकमा भने यो नै अन्तिम अवसर हुने स्पष्ट पारेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग उहाँकै निवास कोटेश्वर पुगेर राजनैतिक छलफल गर्नुभएको छ। श्रीलंका भ्रमणबाट फर्किए लगत्तै प्रचण्डले केही दिनदेखि अस्वस्थ रहनुभएका नेता नेपालको स्वास्थ्य अवस्था बुझ्दै नयाँ सत्ता समीकरणबारे कुराकानी गर्नुभएको हो। भेटमा दुवै नेताबीच देशको समग्र राजनैतिक अवस्था र प्रदेश सरकारको फेरबदलका विषयमा छलफल भएको छ। नेकपा स्रोतका अनुसार दुवै नेता एमाले संघको सहकार्यलाई अघि बढ़ाउने निष्कर्षमा पुगेका छन्। आफ्ना शीर्ष नेतासँगको संवादपछि संयोजक प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गर्नु भएको छ। यता केन्द्रीय राजनैतिक समीकरण फेरिने चर्चा चलिरहँदा नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ। काठमाण्डुको कोटेश्वरमा आज बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो। बैठकपछि बागमती प्रदेशका मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआउँदासम्म एमालेका मन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नु भएको हो। काठमाण्डुको नक्साल स्थित नेपाल बाल संगठनको बालगृहमा रहेका 20 जना बाल बालिकालाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित स्थानमा सारिएको छ। बाल मन्दिरको भवनमा ढलको पानी जमेर बाल बालिकाको स्वास्थ्यमा खतरा देखिएपछि राष्ट्रिय बाल अधिकार परिषद, महानगरपालिका र प्रहरी सहितको टोलीले उनीहरूको उद्धार गरेको हो। उनीहरूलाई हाल अस्थायी संरक्षण गृहमा राख्ने प्रबन्ध मिलाइएको छ। बालगृहमा न्यूनतम मापदण्ड पालना नभएको पाइएकाले परिषदले मापदण्ड विपरीतका बालगृहबारे जानकारी दिन आग्रह गर्दै स्थानीय तहलाई नियमित अनुगमन गर्न अपील गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नआउन आह्वान गरेको छ। प्रणाली सुधार तथा नयाँ करका दरहरू अध्यावधिक गर्नुपर्ने भएकाले विभागले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागका अनुसार यातायात क्षेत्रसँग सम्बन्धित अनलाइन प्रणालीलाई थप व्यवस्थित बनाउन डाटा स्थानान्तरण र प्रदेश सरकारले तोकेका नयाँ करका दरहरू कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। यो काम पूरा हुन करिब एक हप्ता लाग्ने भएकाले अति आवश्यक परेमा बाहेक अन्य सेवाका लागि आगामी साउन 8 गतेपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप बलियो बनाउन चिनिया सहयोगमा नयाँ परियोजना शुरू भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रमका बीच नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। नेपालका लागि चिनिया राजदूत साङ माओ मेङले कृषि क्षेत्रमा चीनले हासिल गरेको आधुनिक प्रविधि र अनुभव नेपालसँग बाँड्न प्रतिबद्ध रहेको बताउनुभयो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको साझेदारीमा चल्ने यो परियोजनाले प्रविधि हस्तान्तरण र तालिमका माध्यमबाट नेपाली किसानको क्षमता बढ़ाउनेछ। मदन पुरस्कार गोठीले 2082 सालको मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्ताको सूची सार्वजनिक गरेको छ। गोठीका अध्यक्ष कुन्द दीक्षितले आज सूची सार्वजनिक गर्नुभएको हो। पुरस्कारका लागि प्राप्त 298 पुस्तक मध्येबाट यस वर्ष केशव राज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौनगढ़को इतिहास र वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच छनौटमा परेका छन्। यस्तै उमा सुवेदीको परिधि, सीमा आभासको महायोग, श्रवण मुकारोङको सलह, डाक्टर नवराज केसीको सो स्पर्श र नदीजको हिउँद पनि सूचीमा समेटिएका छन्। यी 10 पुस्तक मध्ये उत्कृष्ट ठहरिने एक कृतिलाई 40 लाख रूपियाँ राशिको मदन पुरस्कार प्रदान गरिनेछ। लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग पूर्ण रूपमा र आंशिक रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण आवागमन ठप्प भएको छ। मेची, अरनिको र पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरो खसेर बाटो पूर्ण रूपमा बन्द भएको छ भने बीपी राजमार्ग र कान्ति लोकपथमा जोड़िएका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मध्य पहाड़ी र पासाङ लामो राजमार्गका केही ठाउँमा पनि एकतर्फी गाड़ी चलिरहेका छन्। काठमाडौँको नारायण चौरबाट अनलाइन सट्टेबाजी जुवा खेलाएको अभियोगमा प्रहरीले 4 पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले विभिन्न एप र वेबसाइट मार्फत अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

डिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइफ्स गुड

the channel, back is bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: シャカワールドカップ2026が応募されます。 CGTV でレアエコさん 3+3% のウォーレンティー、さて36,000様ごキャッシュバック、さじの 0% EMI コスビダ、ナグリッタバイフォクサー、ワールドカップ2ワールドカップ CGTV、 ヘルさんがいパロンサーさんがい
1: Yo awaaz ho Nepali Radio Network ko. Yo tapai sundai hunuhuncha Nepali khabar.
2: Aba videsh ka khabar Bharat ko naya Delhi ma Cockroach Janata Party le aayojana gareko samsad march ka kram ma prahari ra pradarshankari bich jhadap bhayeko cha. Shiksha mantri Dharmendra Pradhan ko rajinama maag gardai samsad tarfa aghi badhiraheka pradarshankari mathi prahari le lathi charge garda kayau manis ghaite bhayeka chan. Prahari ko avrodh ra lathi charge ka bawajud pani pradarshankari samsad marga prahari chauki samma pugeka thie. Samsad ko naya adhiveshan shuru bhayeko मार्च को अनुमति नदिएको भन्दै प्रहरीले दिल्लीको जन्तर मन्तरमा सुरक्षा व्यवस्था कड़ा पारेको छ। उता अमेरिका र इरान बीचको बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यतकै उच्च बिन्दुमा पुगेको छ। मध्य पूर्वमा द्वन्द चर्किदा विश्वको प्रमुख तेल आपूर्ति मार्ग प्रभावित हुन सक्ने डरले ऊर्जा बजारमा दबाव बढ़ेको खबर छ। अब खेलकूद कावा पुरूष भलिबल च्याम्पियनशीपमा भाग लिन नेपाली टोली आज पाक्त मार्ग प्रहरी चौकीसम्म पुगेका थिए। संसदको नयाँ अधिवेशन शुरू भएकाले मार्चको अनुमति नदिएको भन्दै प्रहरीले दिल्लीको जन्तर मन्तरमा सुरक्षा व्यवस्था कड़ा पारेको छ। उता अमेरिका र इरान बीचको

स्थित पेप्सी कोला फुटबल मैदानलाई कृत्रिम घाँस मैदान बनाउने काम अन्तिम चरणमा पुगेको छ। कार्पेट बिछाउने काम सकिएकाले यो मैदानमा अहिले नाली फुट ट्र्याक र बालुवा भर्ने काम भइरहेको छ। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंका पूर्व क्रिकेटर एजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखरा एभेन्जर्सले मेन्डिसको अन्तर्राष्ट्रिय अनुभवबाट टोलीको प्रदर्शन र युवा खेलाड़ीको शिव विकासमा सहयोग पुग्ने विश्वास लिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपल्ट। बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा गृह कार्य पूँजी बजार र बीमा क्षेत्रका सरकारवालासँग प्रधानमन्त्री शाहको छलफल। 66 पालिकामा भूमिहीनको लागत संकलन शुरू, आवेदन दिन आह्वान। प्रदेशमा सत्ता सहकार्य बारे प्रचण्ड सक्रिय, आज ओलीसँग निर्णय वार्ता गर्दै बागमती सरकारबाट तत्काल नभाइरिने एमालेको निर्णय, केन्द्रको निर्णय पर्खिँदै। अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नआउन आग्रह। मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्तकको सूची सार्वजनिक, बाढ़ी पहिरोले 9 प्रमुख राजमार्ग अवरूद्ध। दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरीको लाठीचार्जबाट कैयौं घाइते। अमेरिका इरान तनावले तेलको मूल्य एक महिनाकै उच्च, महँगी बढ़ने जोखिम। र काभा भलिबल खेल्न नेपाली टोली आज पाकिस्तान जाँदै, पेप्सीकोला फुटबल मैदान 2 महिनाभित्र तयार हुने। पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंका पूर्व क्रिकेटर एजन्था नियुक्त। अवस्त नेपाली खबर अहिलेलाई यति नै, 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?

0: ल सुन्नुहोस्, नीलगण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: दादा दादा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707454, 9861705447।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900393 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004537।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9850509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852940934।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
7: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नु भयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47
5: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकिए अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0102283 र 0102553।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512-40934।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माइथे नला विश्वासी समक बसुगो दिगा रंग लसुमुला जयमसी तथा नमस्कार लासु फ्याफुला स्पार्क माइ थे तथा नला विश्वासी चमक बसुगो अङ्क पचास श्री रङ निदा स्वागत मुला ङा वियोग तामाङ तिनी ङा रङ देदा न्यै बरे से मुला तिगा रङ लसु मुला रङला जहान देन रोग दे हाला हिम्ब बिसी सोचप लसुगो रङला लुइरी रङ रङला गोप्य तामगा दे हाला देन जुबरे लसु मुला रङ तिग्दा थेनी गदे विश्वास लसु मुला थेने थे गोप्य ताम गदे थेनी गदे पाङ बरे इच्छुक मुसुला रङदा रो तो बेला रङ बेनन भन्दा लाना विश्वास ल मि हाला हिन्दा यदि रङदा तिगै तोला विषम रङदा रो लावरी हाला नच्छ हाला विश्वास विवा चन्ना तादोला तम बि हिम्बा सामान्यतया यङ बेनन हालाइद भरपर्द मुवा विषम ठोस प्रमाण यङ बनेन जेखिन विश्वास लबा छनोट लाला एक युहन्ना चार अध्यायला नौ हेन्जे दस ओछे परमेश्वर से थेग्याम यङ से जुनी यङै बिसी यङला गिक जेन ज्यादा जम्बोलुङ्गी पुई खसी यङदा रङला माया उन्जे चुनन सत्य माया हिन्न चु यङ से परमेश्वर द लबा माया अहिन तर परमेश्वर से यङदा लबा माया हिन्न थेत बासेलमान थेसे रङला जा सिजी यङला पाप माफ तगै बिसी रङलन जादा जम्बोलुङ्गी पुई खजी रङला नामला रो आलेला देन रङ लम्बी गरि मध्ये हल्से रङला लागे चु लाला चु संसारी तब रङला याकरगिन सन्तान द रङला गल्तीला लागे पक्राउ लाबरी यातना पिनबारी देन क्रुसी शिवारी अनुमति पिनबारी तिगा रोसे रङला लागे तिगै लसुबा आरे जोसे रोदा रङला विश्वासला योग्य सुमुला भजन संग्रह सैतिस अध्यायला तीन परमेश्वरी भरोसा थन्गो थेन्दे भलाई लौ थेरङ तसी युरी चिसी सुरक्षाला उपभोग लाला यदि रङ रङ फिरी साँचो समृद्धि देन आशिष कदे हाब चाबरी सेम मुस्युला विषम रङ से परमेश्वर द भरोसा थनबरी आवश्यक मुला परमेश्वर से रङ द चु लुइरी स्यान्दो हजिबै नुन मि भन्दा लाना माया लसु मुला थेन्दे परमेश्वर देन रङला भविष्यला लुइला लागिरी पुराण रूपी जब योजना मुला भजन संग्रह सैतिस अध्यायला चार परमेश्वरी आनन्दित तगै देन परमेश्वर से एला मनोरथ पुरा लसु मुला क्रिस्चियन गदे सामान्यतया परमेश्वर द प्रार्थना लबरी देन परमेश्वर देन ताम रिबरी उत्सुक तामुला थेनी गदे द था आताबरी हामला कि परमेश्वरला प्रतिज्ञा गदे सद कदे देन हामुला यदि यङसे नच्छ परमेश्वरी नेब निर्णय लजी विषम जेखेन परमेश्वर से याङला तिङ्ग्याम हावा बेनन प्रार्थना गदे पुरा लसेला प्रतिज्ञा लमुला तिगा रङ रोदा मोसेबारी उत्सुक मुसुला तिगा रङ दा परमेश्वरला वचन पढावलावरी ना दुई बिताबलावरी से मुसुला तिगा रङ यसुदेन ताम लसुमुला थेन्दे रङला लुइरी परमेश्वरला उपस्थितला आनन्द किन्ला तिगा रङ रोला आवाज नेनबरी देन परमेश्वर से पिन्सु निर्देशन का दे पालन लाबरी उत्सुक मुसुला परमेश्वर से आनन्दित ताबला अर्थ चुनोन हिन्बा भजन संग्रह सैतिस अध्यायला पाँच हेन्जे छ रङला ज्ञान परमेश्वर दा पिन्सुगो परमेश्वर से नोन भरोसा थन्सुगो थेन दे परमेश्वर जे चु लसुला रोसे एला धार्मिकता छन् नोन ज्योति ज्ञान देन एला मामिला न्यायी मध्य धिनला सूर्य समान लसुला परमेश्वर दा रङला आवरा रूपी मोसेगो यसुदा रङला प्रभुला रूपी सम्बन्ध विकास लसुगो चु ताम गदेदा रङला लुइला प्राथमिक लक्ष्य लसुगो यदि रङसे थेरङ लसुजी विषम यसुजे रङला लागिरे सुङ्बा ग्याम पछ्याबलाबारी रङ नि मन्त्री प्रतिशत निला थेन्दे यसुसे रङदा याकर्की छार ग्याम्री बोर्ला झा आनन्द देन शान्ति तला आमेन रङ्गिला जीवनले परमेश्वर से प्रशस्त मात्र आशिष पिन्छु गई आमेन प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रि रङला केही प्रतिक्रिया मुसम 98685353349 हस् त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
2: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि पहाडी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ्न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98222993
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
4: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
5: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
4: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइले पनि खबर गरेस् नि फेरि
5: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
4: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
6: बुढी हेर त लाऊ
7: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
6: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
7: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
6: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98182374 98165748 98165748
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664, 9141867664।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
11: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
9: 9851887882, गोल्छी बजारको लागि 0104031316 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
13: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007337 र 0105900093 सम्पर्क गर्नु होला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
8: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
10: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
10: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 5706612 र 9822979993।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9876258443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 मा फोन गरेर जानुहोस् है।
2: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
7: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ज नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
10: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाई?
0: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
10: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
10: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
10: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851093270 9851093270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, हामीले अघिल्लो अध्ययनहरूमा प्रभु येशूलाई असल गोठालो, महिमाका राजा र हाम्रो जीवनलाई डोर्याउने प्रभुको रूपमा चाहिँ हामीले देख्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी के सिक्न जाँदैछौ दाई?
3: आज हामी भजन संग्रहको एउटा नयाँ श्रृंखलाको शुरूआतमा प्रवेश गर्दैछौ। त्यो श्रृंखला भजन संग्रह 25-39 सम्मको छ। यहाँ हामी दाऊदको हृदयबाट निस्केका प्रार्थना, पश्चाताप, भरोसा, परमेश्वरको अगुवाई र उहाँसँगको घनिष्ठ सम्बन्धहरूका विषयमा देख्नेछौ।
2: भनेपछि दाई, मलाई लाग्छ आजको खण्डमा हामी बारम्बार परमप्रभु मलाई सिकाउनुहोस्, मलाई डोर्याउनुहोस्, मेरा पाप क्षमा गर्नुहोस् भन्ने कुरा चाहिँ म देख्दैछु। के दाऊद कुनै विशेष कुराको जोखिममा हुनुहुन्थ्यो र?
3: बिल्कुलै भाइ, दाऊदले एउटा अत्यन्त महत्वपूर्ण सत्य बुझ्नु भएको थियो। मानिस आफैले आफूलाई शुद्ध बनाउन सक्दैन, पापको क्षमा र शुद्धिकरण केवल परमेश्वरबाट आउँछ। आज हामी नयाँ करारको प्रकाशमा हेर्दा बुझ्छौ कि केवल प्रभु येशू ख्रीष्टको रगतले मात्र हाम्रो पापलाई धुन सक्छ।
2: त्यसो भए परमेश्वरसँग नजिक हुन चाहने मानिसले के चाहिँ गर्नुपर्छ त?
3: भाइ, भजन संग्रहले एउटा सुन्दर उत्तर दिन्छ। परमेश्वरको भय मान्नेहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुन्छ र उहाँहरूसँग घनिष्ठ सम्बन्ध राख्नुहुन्छ। परमेश्वरको भय भनेको उहाँसँग डराएर भाग्नु होइन, तर उहाँलाई आदर गर्नु, प्रेम गर्नु र उहाँको इच्छा अनुसार हिँड्न चाहनु हो।
2: साँच्चै यो सुन्दा मलाई लाग्यो आज हामीले अरूलाई होइन पहिले आफूलाई हेर्नुपर्छ। म वास्तवमै परमेश्वरसँग नजिक छु कि धार्मिक गतिविधिमा चाहिँ व्यस्त छु भन्ने कुरा चाहिँ निहाल्नु पर्ने रहेछ।
3: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई यही प्रश्न सोध्छ, आज म कहाँ उभिएको छु? मेरो भरोसा परमेश्वरमा छ कि संसारमा? म उहाँको मार्गमा हिँडिरहेको छु कि आफ्नै बाटोमा?
2: साँच्चै नै। र आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो हृदयलाई जाँच्ने, परमेश्वरको अगुवाई खोज्ने र उहाँसँगको सम्बन्धलाई अझ गहिरो बनाउने अवसर दिनेछ।
3: हजुर, र त्यसैले आदरणीय श्रोताहरू, प्रार्थनाको हृदय लिएर तयार हुनुहोस् र परमेश्वरको वचनले आज तपाईँको जीवनमा बोल्न दिनुहोस्। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 25-26 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 25 अध्यायबाट देख्नेछौ, जुनको मुख्य विषय हो छुटकारा र कृपाको लागि बिन्ती। यस भजनले हामीलाई नयाँ खण्डमा ल्याउँछ। यसले 15 भजनहरूको नयाँ मालाको श्रेणीको आरम्भ गर्छ, सिरिजको आरम्भ गर्छ, अर्थात 25 अध्यायदेखि 39 अध्यायसम्मको भजनहरूको नयाँ मालाको नयाँ सिरिजको आरम्भ गर्दछ, जुनले प्राथमिक तवरमा दाउदको व्यक्तिगत अनुभवको रेकर्ड गर्दछ, तर यसले भविष्यतिर पनि हेर्दछ, जब इसरायलका बाँकी भक्तजनहरू कष्टमा पर्नेछन्। आज विश्वासीहरूको सान्त्वनाको निम्ति तिनीहरूमा घाउमा लगाउने मलमहरू पाइन्दछन्। अगाडिका भजनहरूलाई ड्रामाटिक, नाटकीय भजनको रूपमा विचार गर्न सकिन्छ, तर मेरो विचारमा चाहिँ तिनीहरू सनसनीपूर्ण हुन्। तर आउने निम्न 15 भजनहरू धेरै व्यक्तिगत, शान्त र घनिष्ठताका छन्। तिनीहरूसँग आज हाम्रा जीवनको लागि अद्भुत सन्देश र प्रभाव छन्। तिनीहरू सबै भूत, वर्तमान र भविष्यसँग लागू छन्। यी भजनहरूमध्ये कुनै त्यति प्रसिद्ध नहोला, तर तिनीहरूले हामीलाई भन्नलाई धेरै कुराहरू छन्। अमित्र हामी खाली मुख्य पोइन्टहरूको मात्र टिप्नेछौ तर त्यहाँ धेरै कुराहरू सिक्नलाई छन्। प्राय गरी जब म सुत्न सक्दिन वा घरबाट टाढा हुँदछु र सम्भवत केही एक्लोपनको महसुस गरेको बेला म आफैलाई भजनका पुस्तकहरूमा फर्केको पाउँदछु, विशेष गरेर यस भजनका खण्डहरूमा, किनभने यी भजनहरू त्यो व्यक्तिबाट आएको हो जो कष्टको समयमा भएर गुजरिरहेको थियो। यससँग अगमबाडी तत्व त छ जुनले इसरायलका विश्वासयोग्य बाँकी भक्तजनहरूको लागि कष्टहरूको समयमा भविष्यतिर हेर्दछ, तर यसले सम्पूर्ण युगका मानिसहरूलाई सान्त्वना दिन्छ। भजन संग्रह 25 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु म मेरा मन तपाईँतिर उचाल्छु। यो नै प्रार्थना हो जुनले परमेश्वरमाथि दाउदको भरोसाको र आश्रणको प्रकट गर्दछ। एक दिन इसरायलले पनि यसको अनुभव गर्नेछ। त्यो समय आउनेछ जब इसरायलका बाँकी भक्तजनले आफैलाई त्यस्तो अवस्थामा स्थितिमा पाउनेछ जहाँ परमेश्वर बाहेक कोही पनि भरोसा र आश्रय लिने ठाउँ हुँदैन अनि हाम्रो निम्ति त्यस स्थानमा आउन असल हो। जब दाउदले भन्छ हे परमप्रभु म मेरो मन तपाईँतिर उचाल्छु, वास्तवमा हृदयबाट उहाँले पुकारिरहेको छ। यो उसको हृदय बोलिरहेको छ। उसले आफ्नो चित्कारलाई निरन्तर जारी राख्छन्, भन्छन् दुई पदमा, हे मेरा परमेश्वर मैले तपाईँकै भरोसा गरेको छु, मैले शर्माउन नपरोस्, मेरा शत्रुहरू ममाथि विजय हुन नपाउन्। के तपाईँ त्यस्तो स्थानमा यानि त्यस्तो अवस्थामा आउनुभएको छ जहाँ सफलतामा नभएर हरेक कुरा असफल मात्र भएको? हुन सक्छ तपाईँको व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, सेविकै जीवनमा, व्यापारिक जीवनमा, शारीरिक जीवनमा, घरमा, चर्चमा, यस्तो अवस्थामा तपाईँ कसरी प्रार्थना गर्नुहुन्छ? के भजनकार जस्तै प्रार्थना गर्नुहुन्छ? तीन पदमा भनिएको छ, तपाईँको बाटो हेर्ने जति कसैले शर्माउन नपरोस्, बिना कारण विश्वासघात गर्नेहरू शर्माउने छन्। अनि उसको बिन्तीलाई सुन्नुहोस्, चार पदमा, तपाईँको मार्ग मलाई देखाउनुहोस् हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्, तपाईँको मार्ग मलाई देखाउनुहोस् हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्। त्यहाँ दुई बाटोहरू छन् जुनमा मानिस जान सक्छ, हिँड्न सक्छ। ऊ परमेश्वरको बाटोमा जान सक्छ या आफ्नै बाटोमा। परमेश्वरले हामीलाई चुनाव दिनुहुन्छ, हामी आफैले चुनावको बाटोमा हिँड्न सक्छौ। हितोपदेश 14 अध्याय 12 पदमा भनिएको छ, कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउनेछ। ओ यो कस्तो महिमित कुरा हो कि परमेश्वर कहाँ पुकार गरेर विन्ती गरेर हामी जाने उचित बाटोको देखाइयोस् भनी प्रार्थना गर्ने। पाँच पदमा भनिएको छ, तपाईँको सत्यतामा मेरो अगुवाई गर्नुहोस्, तपाईँको सत्यतामा मेरो अगुवाई हुनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईँकै बाटो हेर्दै रहन्छु। भजनकार परमेश्वरका उसलाई उचित बाटो देखाइयोस् र उसलाई उहाँको मार्ग सिकाइयोस् भनी पुकार गरिरहेका छन्, विन्ती गरिरहेका छन्। आज हामी कतिजना यो दाउद जस्तै भजनकार जस्तै प्रार्थना गर्दछौ त्यस कुराको निम्ति। छ पदमा भनिएको छ, हे परम प्रभु तपाईँका कोमल कृपा र करूणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। भजनकार खाली परमेश्वरको दयाको मात्र बोल्दैनन् तर उहाँको करूणाको पनि बोल्छन्। मेरो निम्ति यी दुई कुरा बीच भिन्नता देखाउन अलिकति कठिनको कुरा हो, तर मलाई लाग्छ सन्डे स्कूलमा एकपल्ट एउटा सानी केटीले जे भनेकी थिइन् त्यो असल परिभाषा हो। तिनले भनिन्, जब तपाईँ आमालाई घिउ दलेको रोटी माग्नुहुन्छ र तिनले तपाईँलाई दिनुहुन्छ त्यो दया हो, तर नमागिकन जब त्यसमा जाम थपेर तिनले तपाईँलाई दिन्छन् त त्यो करुणा हो। अनि मित्र, यी दुई बीच भिन्नताको वर्णन गर्ने तरिका यो भन्दा असल तरिकाको मलाई थाहा छैन। दाउदले यो कष्टको समयमा भन्न सके, अनि कष्टको समयमा इसरायलका बाँकी भक्त जनहरूले भन्नेछन् र यसले आज हाम्रा हृदयहरूमा बोल्दछन्। जुन कुरा भूतकालका सन्तहरूको लागि असल थियो र जुन कुरा भविष्यका सन्तहरूको निम्ति पनि असल हुनेछ त्यो आज हाम्रो निम्ति पनि असल हो। मलाई थाहा छैन कि भजनका पुस्तकहरू र रोमीको पत्रलाई मानिसहरू कसरी पढ्छन्। यो कुराको नदेखिकन कि भविष्यमा इसरायल राष्ट्रको लागि परमेश्वरको उद्देश्य र योजना छ। मित्र, उहाँले आफ्ना यी सन्तान इसरायलीहरूलाई पूर्ण रूपमा व्यवहार गरिसक्नु भएको छैन। तिनीहरूको जीवनमा उहाँको ठूलो योजना र कार्यक्रम छ। परमेश्वरले खाली उसको कमल कृपा र करूणाको मात्र याद गर्न यहाँ दाऊदले विन्ती गरेनन्, तर उसले उहाँलाई केही कुराको बिर्सनलाई पनि विन्ती गर्छन्। उसले भन्छ, मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्, तिनीहरूलाई भुल्नुहोस्। त्यसपछि उसले परमेश्वरलाई भलाइ र करूणाको लागि प्रार्थना गर्छन्। परमेश्वर यी दुवै कुरामा धनी हुनुहुन्छ। आज उहाँसँग तपाईँको निम्ति हरेक कुरा काफी पर्याप्त छ, अनि मेरो निम्ति पनि। मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई प्रशस्त करूणा र कृपाको आवश्यक छ र आवश्यक पर्नेछ, र म उहाँको भलाइपनको पनि पाउन चाहन्छु। यहाँ भनिएको छ, छ पदमा, हे परमप्रभु, तपाईँका कोमल कृपा र करूणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। मित्र, भजन संग्रह 23 अध्यायको 6 पदमा भनिएको छ, निश्चय मेरो जीवनभरि भलाइ र करूणा म पछि लाग्नेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरमा विश्वास भरोसाको अभिव्यक्त। यो भजनको दोस्रो खण्डमा दाऊदले आफ्नो विश्वास र भरोसाको व्यक्त गर्दछन्। 8-9 पदमा, परमप्रभु भला र सरल हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो मार्गमा शिक्षा दिनुहुनेछ। नम्रहरूलाई उहाँले न्यायमा अगुवाई गर्नुहुनेछ, औ नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ। परमेश्वरको भलाइपन, उहाँको प्रेम र उहाँको धार्मिकता तपाईँ र मेरो लागि उद्धारको लागि उहाँको प्रबन्धमा प्रकट भएका छन्। 11 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँको नाउँको खातिर मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ। परमेश्वरले ख्रीष्टको खातिर हामीलाई क्षमा दिनुहुन्छ। कहिले पनि हाम्रो खातिर हामीलाई क्षमा दिनुहुन्न। तपाईँ र म क्षमा पाउन योग्यका छैनौं। हामी जान्दछौं कि परमेश्वरले दाऊलाई क्षमा दिनुभयो, र यदि हामी प्रभु येशू ख्रीष्टमा विश्वास र भरोसा गर्दछौं भने उहाँले हामीलाई पनि क्षमा दिनुहुनेछ। एकजना ईश्वर निन्दक मका आएर यो प्रश्न सोधे, किन परमेश्वरले दाऊ जस्तो मानिसलाई चुन्नुभयो जो अति नै ठूला महापापी थिए? मैले उसलाई भने, जनाब, तपाई र म त्यसमा महान सन्तोना लिनुपर्छ। यदि परमेश्वरले दाऊ जस्ता मानिसलाई उद्धार गर्नुभयो भने तपाई र मेरो निम्ति पनि अवसर छ कि उहाँले तपाई र मलाई उद्धार गर्नुहुन्छ। भविष्यमा उहाँका आफ्ना सन्तानहरूको बारेमा परमेश्वरले इसरायलको बारेमा भन्नुहुन्छ। यर्मिया 31 अध्याय 34 पदमा, म तिनीहरूको अपराधको क्षमा दिनेछु र म तिनीहरूको पापको सदाको निम्ति भुलिदिनेछु। कति महान कुरा छ यहाँ। आगे 14 पदमा भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो आफ्ना क्रिस्चियन जीवनहरूको सम्बन्धमा प्रश्नवाचक चिन्हहरू राख्छन्, खड़ा गर्छन्। तिनीहरूले वास्तवमा शास्त्रका पदहरूको बुझ्दैनन्, अनि तिनीहरू बुझ्दैनन् कि किन परमेश्वरले निश्चित खास कुरा गर्नुहुन्छ, घट्न दिनुहुन्छ। तिनीहरूको बुझाइको समझको कमी अति नै धेरै खतरा हुन्छ। तिनीहरू सधैँ प्रश्न खड़ा गरिरहेका हुन्छन्। तर यहाँ भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठ रहन्छ। जब हामी परमेश्वरसँग हिँड्छौं, धेरै कुरा सोध्न आवश्यक छैन। हामीले खालि आफ्नो हात उहाँको हातमा दिएर विश्वाससँग भरोसासँग उहाँसँग हिँड्नुपर्छ, बस। त्यसपछि हामी देख्नेछौं कष्ट र छुटकारा। हामी यस भजनको अन्तिम खण्डमा आएका छौं र हामी यहाँ त्यस कष्ट समयको भेट्नेछौ जुन भविष्यमा इसरायलको लागि आइरहेको छ। 15-17 पदमा भनिएको छ, मेरा आँखा सदा परमप्रभुतर्फ लाग्छन् किनकि उहाँले मेरा खुट्टाहरू पासोबाट फुस्काउनु हुनेछ। तपाई मतिर फर्कनुहोस् र ममाथि अनुग्रह गर्नुहोस् किनकि म एक्लो र दुखित छु। मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईले नै छुटाउनुहोस्। मित्र, आइरहेको कष्टको समयको अवधिमा यो इसरायलको बाँकी भक्त जनहरूको लागि कस्तो प्रार्थना हुनेछ? अनि उही समयमा जब हामी कष्टहरूको समयहरूको अनुभव गर्छौं, तपाईँ र मेरो निम्ति पनि यो असल प्रार्थना हो। 18 पदमा भनिएको छ, मेरा दुःख र वेदनाको विचार गर्नुहोस् र मेरा सबै पापहरू क्षमा गर्नुहोस्। जब हामी कष्टमा हुन्छौं, हामी हाम्रा पापहरूको पश्चाताप गर्न हामी धेरै झुकाउ हुन्छौं। अनि यहाँ हामी त्यही नै यो भजनकारले गरेको देख्दछौ। 19-21 पदमा भनिएको छ, मेरा शत्रुहरूको विचार रहोस् किनभने तिनीहरू धेरै छन् र तिनीहरूले मलाई निर्दयको रिसले घृणा गर्दछन्। मेरा प्राणलाई रक्षा गर्नुहोस्, मलाई छुटाउनुहोस्, मैले शर्माउन नपरोस् किनकि म तपाईँको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन् किनभने म तपाईँकै बाटो हेर्दछु। अहिले निष्कर्षको सुन्नुहोस्। 22 पदमा भन्छन्, हे परमेश्वर, इसरायललाई त्यसका सबै दुःखबाट मुक्त गर्नुहोस्। देख्नुभयो, यो प्रार्थना विशेष गरेर इसरायल राष्ट्रको लागि र पृथ्वीमा आइरहेको कष्टको दिनको लागि महिमित प्रार्थना हो। हा मित्र, हामी सबै प्रभुका जनहरूसँग यो जीवनमा कष्टहरू हुन्छन् अनि यो नै हाम्रो निम्ति प्रार्थना हो। हे परमेश्वर, हाम्रो सारा कष्टहरूबाट हामीलाई बचाउनुहोस्। अमित्र, म यस कुरामा पूर्ण विश्वस्त छु कि यो प्रार्थनाको प्राथमिक रूपमा लागू चाहिँ इसरायल राष्ट्रको लागि हो, तर हामी निश्चय नै यो प्रार्थना हामी आफैको निम्ति रहेको कष्टको दिनको लागि महिमित प्रार्थना हो। हा मित्र, हामी सबै प्रभुका जनहरूसँग यो जीवनमा कष्टहरू हुन्छन् अनि यो नै हाम्रो

गरे र दाउद भन्छन् कि तिनी महान पापी थिए। यसरी उनले आफ्नो पापको स्वीकार गरे। तर यस भजनमा दाउदले आफ्नो धार्मिकताको बारेमा कुरा गर्दछन्। म तपाईँको बारेमा जान्दिन, तर मसँग पूर्ण सिद्ध धार्मिकता छ, अनि त्यो धार्मिकता यो फुच्चे प्रचारकको होइन। पहिलो कुरन्ती 1:30 हामीलाई भन्दछ, तर उहाँद्वारा तिमीहरू ख्रीष्ट येशूमा भएका छौ, जो हाम्रो निम्ति परमेश्वरबाट आएको ज्ञान, धार्मिकता, पवित्रता र उद्धार हुनुभएको छ। उहाँ हाम्रो निम्ति धार्मिकता साथै उद्धार पनि हुनुभएको छ। म उहाँमा पूर्ण सिद्ध उभिन्छु र प्रिय सन्तानको रूपमा ग्रहण गरिएको छु। यही नै उहाँको नाउँमा प्रार्थना गर्नुको अर्थ हो। यो उहाँको कार्यको, गुणको, योग्यताको र उहाँ को हुनुहुन्छ भन्ने कुराको पेश गर्नु हो। भजन संग्रह 26:1-2 भनिएको छ, हे परमप्रभु, मेरा इन्साफ गर्नुहोस्, किनकि म मेरो इमानदारीमा हिँडेको छु। मैले कति नधर्मराइकन परमप्रभुमा भरोसा पनि गरेको छु। मलाई जाँच्नुहोस् हे परमप्रभु र प्रमाणित गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। यो महान भजन हो जुनले दाउदको जीवन यापनको उसको हृदयको बताउँछ। दाउदले महान पाप गरे, तर दाउद पापमा निरन्तर जिरहेनन्। जुन कुरा दाउदले एकपल्ट गरे भन्ने बाबिलको राजाले हरेक दिन गर्थे। दाउदले आफ्नो पापको पश्चाताप गरे र बाँकी उसको जीवन एक भक्त नमूनाको जीवन थियो। उसको पछि आउने राजाहरूको लागि उनी नाप्ने लौरो, मापदण्ड बने। हरेक राजाहरू तिनीहरूका पिता दाउदको कदमहरूमा हिँडे या हिँडेनन् त्यसद्वारा जाँचिन्थे। यदि उसले दाउदको नमूनाको पछ्याए, उसलाई असल राजाको रूपमा विचार गरिन्थे। यो भजनले हामीलाई पहिलो भजनको याद दिलाउँछ। भनिएको छ 26:1, हे परमप्रभु, मेरो इन्साफ गर्नुहोस्, किनकि म मेरो इमानदारीतामा हिँडेको छु। मैले कति नधर्मराइकन परमप्रभुमा भरोसा पनि गरेको छु। मित्र, परमप्रभुमा दाउदको विश्वासको कारण दाउद धर्मराएनन्। उनी अति नै बलवान भएकोले गर्दा होइन। उनी जान्दथे कि उनी बलवान थिएनन्, तर उसले जान्दथे कि जब उसले परमप्रभुमा भरोसा गर्थे, परमप्रभुले उसलाई जीवित राख्नुहुनेछ, सम्हाल्नुहुनेछ। अनि आगे 26:3-5 भनिएको छ, किनकि तपाईँको करूणा मेरो आँखाको सामने छ र तपाईँकै सत्यतामा म चलेको छु। म व्यर्थका मानिसहरूसँग बसेको छैन, न त म कपटीहरूको साथमा जानेछु। कुकर्मीहरूको समुदायलाई म घृणा गर्दछु र दुष्टहरूसँग म बस्ने छैन। यो भजन पहिलो भजनसँग सारमा मिल्दोजुल्दो छ। दाउद भन्छन्, तपाईँको सत्यतामा म चलेको छु। यो सकारात्मक कथन हो। भजन 1 नकारात्मक पक्षको पेश गर्दछ। भजन 1:1 भनिएको छ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन। अनि आगे दाउद भन्छन् 4, म व्यर्थका मानिसहरूसँग बसेको छैन, न त म कपटीहरूको साथमा जानेछु। दाउद झुटा मानिसहरूसँग बसेनन्। अनि भजन 1:1 यसलाई यसरी राख्दछ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मागमै खडा हुन्छ, न त पापीहरूको मार्गमा नै खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा नै बस्दछ। आगे 6 भनिएको छ, म आफ्नो हात निर्दोषतामा धुनेछु, यसरी हे परमप्रभु, तपाईँको वेदीको रिङ्गै म घुम्नेछु। कुनै मानिसको विश्वास असल जीवनद्वारा समर्थन दिन आवश्यक छ। यस सम्बन्धमा यो भजन कति महत्वपूर्ण छ। आज यो भजनको खण्ड त्यति धेरै जनप्रिय हुन नसकेको कारण यो हो कि यो भजनहरूले त्यस्तो जीवनको जोर दिन्छ, माग गर्दछ, जुनले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। अनि आगे 12 भनिएको छ, 12 मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु। मेरो खुट्टा सम्म ठाउँमा टेक्छ, यसको मतलब उसको पैताला चट्टानमा स्थापित भएको छ, सम्म ठाउँले त्यसको बताउँछ।
जब तपाईं भिरालो पहाडमा हुनुहुन्छ तपाईं खस्नु

0: फुट्न ढल्न लड्न सक्नुहुन्छ। आज धेरै ख्रिस्टियनहरू त्यस स्थितिमा छन्। तिनीहरू दुष्टहरूसँग खेल खेलिरहेका छन्, पाप खराबसँग खेल खेलिरहेका छन्। तिनीहरू यसमा मतलब पापमा लीन भइरहेका छन्। यसले मलाई चकचके केटाको याद दिलायो जो भान्साघरमा शैतानी गर्दै थिए। उसको आमाले भान्साघरमा भाँडा बर्तन गिराइएको आवाज सुनी र सोधी, फुच्चे तिमी कहाँ छौ? त्यस केटाले उत्तर दियो, म भान्साघरमा छु। अनि तिनले फेरि सोधिन्, तिमी के गर्दैछौ? उसले भन्यो, म परीक्षासँग लडिरहेको छु। मित्र, त्यो फुच्चे केटाको निम्ति त्यो स्थान परीक्षासँग लडाई गर्ने स्थान होइन। धेरै क्रिस्चियनहरू आज पापसँग प्रेमको स्वाङ गरिरहेका छन्। केही महिना पहिले एकजना रेडियो श्रोताबाट पत्र पाएथे जो सल्लाहको परामर्शको चाहन्थे, जसको पति भर्खरै मरेको थियो र तिनको पतिको निकटतको मित्र तिनको व्यापारको सम्भाल्न व्यक्ति बने अनि तिनले उसलाई बार बार भेट्न आवश्यक थियो। यसै लेनदेनको सिलसिलामा तिनीहरू निकै नजिकमा आइसकेका थिए र आपसमा वास्ता ख्याल पनि राख्न शुरू गरे अनि तिनी एक ख्रिस्टियन भएकोले गर्दा त्यस परिस्थितिको बारेमा असजिलो महसुस गरिन् र अब तिनले के गर्नुपर्ने त्यसको लागि सल्लाह मागिन्। तिनलाई मेरो जवाबमा मैले लेखे, तिमी जलिरहेको घरमा छौ, जति चाँडो भन्दा चाँडो हुन सक्छ त्यहाँबाट उफ्रिनिस्क। मैले तिनलाई त्यस आफ्नो सहरबाट अर्को ठाउँमा जाने र त्यहाँ बसोबास गर्ने राय दिए। पछिबाट मैले तिनीबाट अर्को पत्र पाए जुनमा तिनले भनेकी थिइन् कि केही समयसम्म मेरो सल्लाहमा सोच विचार गरेपछि तिनले मेरो रायको पछ्याइन् र अर्को सहरमा सरिन्। पछाडिको त्यस कुरामा हेरेर तिनले भनिन्, म जान्दछु कि म गिर्ने थिएँ यदि म त्यहाँ नै रहे कि भए। मेरो मित्र, तपाईँको खुट्टाले सम्म ठाउँमा टेक्ने काम ठिक ठाउँ हो। तपाईँ आज कहाँ उभिरहनु भएको छ? आज धेरै मानिसहरू लड्ने पतन हुने कारण हो किनभने तिनीहरू परीक्षाको भण्डार घरमा लडिरहेका छन्। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: दाइ, आजको अध्ययनबाट मैले एउटा कुरा धेरै गहिरोसँग महसुस गरे। दाउद बारम्बार परमेश्वरसँग मार्गदर्शन, क्षमा र सुरक्षा माग्नुहुन्छ। उहाँ आफ्नै शक्तिमा होइन, परमेश्वरको कृपामा भर पर्नु भएको कुरा चाहिँ आजको अध्ययनले हामीलाई देखाएको छ।
2: हो भाइ, यही आजको मुख्य शिक्षा पनि हो। हामी मध्ये धेरैजना जीवनका विभिन्न संघर्ष, निर्णय र चुनौतीहरू बीच हुन्छौ, तर दाउदले देखाउनु भएको जस्तै सही दिशा तब पाइन्छ जब हामी परमेश्वरतर्फ फर्कन्छौ।
1: साँच्चै नै दाई, र मलाई अर्को कुराले छोएको विशेष कुरा चाहिँ के हो भने, केवल परमेश्वरको भय मान्यहरूले उहाँसँग घनिष्ठ सम्बन्ध अनुभव गर्न सक्छन्। आज संसारमा धेरै जानकारी छ, धेरै ज्ञान छ, तर परमेश्वरसँगको नजिकको सम्बन्ध भने आज पनि आज्ञाकारिता र नम्रताबाट नै शुरू हुन्छ।
2: एकदमै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। हो, अनि हामीले यो पनि सम्झनुपर्छ कि केवल येशू ख्रिस्टले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। हाम्रो धार्मिकता, हाम्रो असल काम वा हाम्रो प्रयासले होइन, तर उहाँको कृपाले मात्र हामीलाई शुद्ध गराउन सक्छ।
1: त्यसैले आज हामी सबैले आफैलाई एउटा प्रश्न सोधौ, म आज कहाँ उभिएको छु? के म परमेश्वरको मार्ग खोजिरहेको छु? के मेरो हृदय उहाँप्रति नम्र छ? के म उहाँको अगुवाईमा हिँड्न चाहन्छु?
2: हजुर, र यदि तपाईँको उत्तर हो भने परमेश्वर तपाईँलाई डोर्याउन, सिकाउन र तपाईँलाई आफ्नो नजिक ल्याउन इच्छुक हुनुहुन्छ। उहाँ आफ्नो सन्तानलाई प्रेमपूर्वक अगुवाई गर्नुहुन्छ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँहरूलाई कसरी आशिष दियो? परमेश्वरले तपाईँको जीवनमा के बोल्नुभयो? हामी तपाईँहरूको अनुभव, प्रार्थनाका उत्तरहरू, गवाईहरू र आशिषहरू सुन्न चाहन्छौ।
2: हजुर, र कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँले पठाउनु भएको प्रत्येक सन्देश, प्रत्येक गवाई, प्रत्येक प्रार्थनाको उत्तर र प्रत्येक उत्साहजनक शब्दले हाम्रो लागि ठूलो हौसला र प्रेरणाको स्रोत बनेको छ।
1: र तपाईँहरूको सहभागिता, प्रेम र प्रार्थनाले हामी निरन्तर उत्साहित बनिरहेका छौँ। तपाईँहरूबाट सुन्न पाउँदा हामी पनि एकदमै धेरै आशिषित महसुस गर्छौं।
2: त्यसैले आफ्नो आशिष हामीहरूसँग साझा गर्नुहोस्। तपाईँहरूको आनन्द हाम्रो आनन्द हो, तपाईँहरूको गवाई हाम्रो उत्साह हो, र तपाईहरूको प्रार्थना हाम्रो लागि बहुमूल्य उपहार हो। अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको शान्ति, कृपा र अगुवाई हामीहरू हरेकसँग रहिरहोस्।
1: आजको दिनलाई भनी हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा सहारदिङ प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङ्जिम सेगो है रोमा।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004737 र 0105900093 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हामी धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
2: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850-50-934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ, 9850-40-934।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने,
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाण्डु रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू,
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास दिएको छु।
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54.5% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने,
3: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा,
0: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्डक को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोड़, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दररेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दररेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पथरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी 3 दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा, तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपसरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्ता अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
5: कार्यक्रममा संस्कृति वेद सोम दिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैं एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santa Cirola. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड़. कुराकानी सँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5224-353.
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश, स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनुभन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति सोच पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि गर्यो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा मा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
6: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानुनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरोस् भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरिकन लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसैले मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि कृषि खर्च खर्चेट गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजी खर्चको लक्ष्य कटौती गरिहाल्छ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा यसले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा प्रणालीगत रूपमा कानुन अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। अरू जुन किसिम अहिले चाहिँ अब सचेत स्तरको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
7: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश सन्तले कुराकानी गर्नुभएको छ।
7: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
6: जसलाई देखिन र सुन्न
7: देखिन देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
9: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
7: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
9: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
7: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
9: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो
7: भन्ने
9: गणना गर्ने एउटा औपचारिक
7: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
9: अहिलेसम्म के भएको थियो त्यसबारेमा
7: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलको रूपमा यो कानूनलाई लिनुपर्छ।
9: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
7: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ। इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ। अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका
9: अरू भनेको प्रदेश र स्थानीय
7: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
9: सरकारी निकायलाई पनि
7: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो। अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो। कारण
9: सजीव मानव
7: त्यो चाहिँ के हो भने टिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
9: भनेको मौखिक लिखित अथवा आर्थिक
7: आर्थिक हरेक होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो। त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया सुरु गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
9: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पुरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पुरा हुन्छ र यसले के सजिलो
7: पक्ष राज्य भइसकेपछि राज्यले पुरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्।
0: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ। सरकारी खर्चमा कसिलो नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ। फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ। काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ। चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ। मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्सी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता।

0: अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045 47
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 우리 에러다 라우.
1: 아하, 코티 라므로 먹었었다. 까바데 라고.
0: 까바데 오노니. 멀리 디디바니 순사리 거거나 우드그바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, युपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
9: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपी भिसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। जहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीवीसी अल्मुनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम गरिन्छ नि। यूपीवीसी र अल्मुनियम का सामान अन्त भन्दा होलसेल मूल्य में पनि पाइन्छ।
9: ए त्यसो भए संपर्क नंबर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
10: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठ को लागि 9843-0957-437 र 010-590-093 मा सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

0: नयाँ नेपाल नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अपन कसरी हुँदैछ
3: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडाहरूको जोहोक गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेको छ।
2: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
4: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो
2: प्रधानमन्त्रीलाई। आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युके का नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
5: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
3: उहाँहरूलाई चाहिँ अब सुरक्षित स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य

0: स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै तिनटै सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्य
1: सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
0: अहिले हाम्रो यो विशेष गरी पहिरो के लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ कहाँ काम हुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेको छ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
1: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ। र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
1: तपाईँहरूले यी कुराहरू गरेपछि, विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पूँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेको छौँ। यसले यो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो। र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ, कहाँ कहाँ चाहिँ अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले। र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक, उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले निर्देशन दिनुहुन्छ भन्नुभयो।
1: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो? यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरी भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्केटिङ सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ लाभ लिन सक्ने किसिमका कुराहरू र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
1: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाद

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140031429।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका मिलनटोल, धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइब, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहेगान लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741001349।
8: पावर वाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन बी12,
0: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्छ थिएन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
2: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
0: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्न गए जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
0: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
0: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
0: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।